माताको ध्यान गर्नुपर्छ। जब आकाशमा सूर्यदेवको लालिमा प्रकट हुन्छ र सूर्य भगवानको प्रत्यक्ष दर्शन हुन थाल्छ, तब गायत्री जपलाई विश्राम दिएर तामाको पात्रमा शुद्ध जल, रक्त चन्दन, अक्षता र गरी सायकालमा अर्थात साँझको समयमा जब सूर्य अस्ताउन लाग्छन् त्यो समयमा पनि मनुष्यले सायकालीन सन्ध्यावदन गर्नुपर्छ। साँझको सन्ध्या गरिसकेपछि मनुष्यले आदर र कृतज्ञताका साथ आफ्ना पूजनीय गुरु, माता पिता र वृद्धहरूको चरणमा नमस्कार गर्नुपर्छ र आफू उभिएको आफ्ना खुट्टाहरू तथा सम्पूर्ण भार थामेर बस्नुभएकी पवित्र भूमि धरती मातालाई भक्तिपूर्वक नमस्कार गर्नुपर्दछ। त्यसपछि मनुष्यले आफ्ना नित्य कर्महरूमा वा दिनभरिका कार्यहरूमा जानी वा नजानी भएका सम्पूर्ण गल्तीहरू, त्रुटिहरू र अपराधहरूको क्षमा माग्नको लागि भगवानको सामुन्ने उभिएर

अर्थात जसको स्मरण र नाम उच्चारण मात्रले हाम्रा समस्त तपस्या यज्ञ र क्रियाहरूमा रहेका कमी त्रुटिहरू तत्कालै पूरा भएर सम्पूर्ण बन्दछन्, तिनै साक्षात अच्युत भगवानलाई म वन्दना गर्दछु। यस परम पावन मन्त्रबाट भगवानसँग आर्तभावले प्रार्थना गर्नुपर्दछ। आदरणीय श्रोता, महर्षि वाल्मीकि सन्ध्या वन्दनको महिमा बताउँदै राजालाई भन्नुहुन्छ, हे राजन, जो ब्राह्मण वा मनुष्य सदा सर्वदा पूर्ण श्रद्धा भक्ति र शास्त्रमा बताइएको विधिपूर्वक तीनै काल वा दुवै काल सन्ध्या वन्दन गर्दछ, उसको आत्मिक शक्ति यति धेरै बढ्छ कि उसलाई यस चराचर संसारका तीनै लोकमा स्वर्ग मर्त्य र पातल कुनै पनि कार्य वा वस्तु प्राप्त गर्न कति पनि कठिन हुँदैन। सन्ध्या गर्ने भक्तका अगाडि समस्त बाधाहरू स्वतः नष्ट हुन्छन्। हे राजन, यो जुन मैले तिमीलाई सुनाएँ यो सबै कृत्य दिनको पूर्व भागको नित्य कर्म हो, जसलाई व्रत बस्ने वा नबस्ने सबैले अनिवार्य रूपमा पालन गर्नुपर्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढधनवा, यस प्रकार आफ्नो नित्य कर्म स्नान सन्ध्या जप आदि पूर्ण रूपमा समाप्त गरिसकेपछि मात्रै मनुष्यले भगवान श्रीहरि पुरुषोत्तम नारायणको विशेष पूजा उत्सव आरम्भ गर्नुपर्छ। यो पूजा कुनै एक्लो मानिसले भन्दा पनि यदि घरमा स्त्री पुरुष पति पत्नी दुवै मिलेर संयुक्त रूपमा गर्दछन् भने त्यसको फल अनन्त गुणा बढी हुन्छ। तसर्थ पति र पत्नी दुवैले स्नान आदिबाट शुद्ध भई पवित्र वस्त्र धारण गरेर आफ्नो मन र वाणीलाई पूर्ण रूपमा एकाग्र मौन वा केवल भगवत चर्चामा लगाएर पूजाको स्थानमा प्रवेश गर्नुपर्दछ। सबैभन्दा पहिले घरको कुनै पवित्र कुना वा पूजा कोठाको भुइँलाई शुद्ध र पवित्र पार्नु पर्दछ। शास्त्र अनुसार गाईको ताजा र पवित्र गोबर लिएर त्यस भुइँमा सुन्दर गोल वा चौकर चार कुने मण्डल बनाएर लिप्नुपर्छ। वैदिक सनातन धर्ममा गाईको गोबरलाई परम पवित्र र लक्ष्मीको निवास स्थान मानिएको छ, जसले भुइँका समस्त कीटाणु र नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ। जब गोबरले लिपेको त्यो भूमि थोरै सुक्दछ तब त्यस शुद्ध भूमिको माथि व्रतको पूर्ण सिद्धिका लागि अटुट र सफा भएका चामल सेतो चामलका दानाहरूद्वारा अत्यन्तै सुन्दर कलात्मक र शास्त्र सम्मत आठ दलवाला कमल अष्टदल कमल मण्डल बनाउनु पर्छ। यो अष्टदल कमल साक्षात भगवानको हृदय र ब्रह्माण्डको प्रतीक हो, जहाँ भगवानको आसन स्थापित गरिन्छ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, यसरी चामलबाट सुन्दर अष्टदल कमलको निर्माण गरिसकेपछि त्यस मण्डलको ठिक बीचमा कलश स्थापनाको विधि आरम्भ गर्नुपर्छ। कलशको चयन गर्दा मनुष्यले आफ्नो आर्थिक क्षमता अनुसार स्वर्ण चाँदी तामा अथवा माटोको नयाँ सुन्दर कतै पनि नफुटेको सफा र छिद्र रहित कुनै पनि प्वाल नभएको शुद्ध कलश लिनुपर्दछ। व्रतमा कतैबाट पनि पानी

चुइनी र सफा कलश हुनु परम आवश्यक छ। त्यस छिद्र रहित शुद्ध कलशलाई मन्त्र उच्चारणका साथ त्यस अष्टदल कमलको मण्डलमाथि स्थापित गर्नुपर्दछ। कलश स्थापित गरिसकेपछि त्यस कलशको भित्र संसारका पवित्र नदीहरूको शुद्ध जल वा सफा र पवित्र कुवाको जल, तीर्थको जल जललाई भनिन्छ, पूर्ण रूपमा भर्नुपर्दछ। जब कलशमा जल भरिन्छ तब हातमा कुश र अक्षता लिएर ब्रह्माण्डमा रहेका समस्त पवित्र तीर्थहरू र नदीहरूलाई त्यस कलशको जलमा निवास गर्नको लागि श्रद्धापूर्वक आह्वान गर्नुपर्छ। मनुष्यले प्रार्थना गर्दै भन्नुपर्छ, हे गङ्गा, हे गोदावरी, हे कावेरी, हे सरस्वती, हे यमुना, हे नर्मदा, हे सिन्धु र सम्पूर्ण पवित्र तीर्थहरू, हजुरहरू सबै मेरो जीवनको परम शान्तिका लागि, मेरा करोडौं जन्मको पापको पूर्ण नाश गर्नका लागि, यस पुरुषोत्तम व्रतको सिद्धिका लागि कृपा गरेर यस कलशको जलमा आएर निवास गर्नुहोस्। यस प्रकारको प्रार्थना गरेपछि त्यो कलशको जल साक्षात अमृत समान बन्दछ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढ धनुवा, कलशमा तीर्थहरूको आह्वान गरिसकेपछि त्यस कलशको मुखमा आँपको वा बर पिपलको पाँचवटा वा सातवटा ताजा पातहरू पञ्चपल्लव राख्नुपर्छ। त्यसपछि वैदिक वा पौराणिक मन्त्रहरूको उच्चारण गर्दै त्यस कलशलाई गन्ध, चन्दन, अक्षता, धूप, दीप, नैवेद्य, फलफूलहरू र ताजा एवं सुगन्धित पुष्पहरू अर्पण गरी विधिपूर्वक पूजा गर्नुपर्छ। कलशको घाँटीमा पवित्र रातो धागो, जसलाई रक्षा सूत्र वा कलावा भनिन्छ, यो बाँध्नुपर्छ। यस प्रकार कलशको पूर्ण पूजा सम्पन्न भएपछि त्यस कलशको मुखको माथि एउटा सुन्दर सफा र चम्किलो तामाको पात्र, तामाको कचौरा वा थाली राख्नुपर्दछ। तर त्यो पात्र राख्नुभन्दा अगाडि त्यस तामाको पात्रलाई भगवान श्रीहरिको परम प्रिय र मंगलकाली पहेँलो वस्त्रले पूरै बेरिएको हुनुपर्छ। पहेँलो रंग भगवान श्रीकृष्णको पीताम्बरको प्रतीक हो। त्यसपछि त्यस पहेँलो कपडाले बेरिएको तामाको पात्रको माथि साक्षात भगवान पुरूषोत्तमको दिव्य रूप अर्थात राधा कृष्णको मूर्ति, श्री राधा र श्रीकृष्णको संयुक्त सुन्दर प्रतिमा वा मूर्तिलाई स्थापित गर्नुपर्छ। मूर्ति सुन, चाँदी, तामा वा अष्टधातुको हुन सक्छ, जुन कतैबाट पनि खण्डित हुनु हुँदैन। जब राधा कृष्णको मूर्ति त्यस कलशमाथि स्थापित हुन्छ तब व्रत बस्ने दम्पतिले आफ्नो हृदयमा अगाध भक्तिले पूर्ण भएर शास्त्रमा बताइएको षोडशोपचार, सोह्र प्रकारका सामग्री र सेवाले भगवानको पूजन गर्नुपर्छ। भगवानलाई पाद्य अर्घ, आचमनीय अर्पण गर्ने, पञ्चमृतले र शुद्ध जलले स्नान गराउने, दिव्य वस्त्र र जनै चढाउने, चन्दन लगाउने, सुगन्धित फूल र तुलसीको पात अर्पण गर्ने, धूप दीप देखाउने, अनेक प्रकारका मधुर पकवान र फलफूलहरूको नैवेद्य चढाउने, ताम्बुल, पानको पात र सुपारी अर्पण गर्ने, अन्तमा कपुर वा घिउको बत्ती बालेर भगवानको महाआरती गर्नुपर्छ। यो नै पुरुषोत्तम मासको मुख्य र आधारभूत पूजा विधि हो। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले महाप्रतापी राजा दृढ धनुवालाई पुरुषोत्तम मासको व्रतको शुरूआत कसरी गर्ने, ब्रह्म मुहूर्तमा उठेर के गर्ने, सन्ध्या भजनको महत्व के हो, कसरी घरको भुइँलाई गाईको गोबरले लिपेर चामलको अष्टदल कमल बनाई कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति राखी पूजा गर्नु पर्दछ भन्ने यो परम पावन र वैज्ञानिक विधि सविस्तार वर्णन गर्नुभयो। राजा दृढ धनुवा महर्षि वाल्मीकिको मुखारविन्दबाट यो दिव्य विधि सुनेर अत्यन्तै कृतज्ञ र आनन्दित भए। हे ऋषिहरू, यो 20 अध्याय पुरुषोत्तम मासको व्रतको पहिलो ढोका हो, जसले मनुष्यलाई बाह्य र आन्तरिक रूपमा शुद्ध भएर भगवानको चरणमा कसरी पुग्ने भन्ने कुराको ज्ञान दिन्छ। यस अध्यायमा कलश स्थापना र राधा कृष्णको स्थापनाको विधि बताइएको छ। तर पूजा गर्दा कुन कुन विशिष्ट मन्त्रहरूको उच्चारण गर्नुपर्छ, भगवानलाई अर्पण गरिने सामग्रीहरूको आध्यात्मिक अर्थ के हो, र यस महिनाभरि भोजन र उपवासको कुन कठोर नियम पालन गर्नुपर्छ जसका कारण मनुष्यको यो व्रत पूर्ण रूपमा सफल हुन्छ, यो सम्पूर्ण परम गोपनीय, अलौकिक र कल्याणकारी वृत्तान्त
अब 21 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ वा पढ्दछ उसलाई यस लोकमा समस्त सुख र अन्त्यमा वैकुण्ठ लोक प्राप्त हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ़ धनवा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत विधि कलश स्थापन राधा कृष्ण भोजनम नाम विषम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभ हिल।
4: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ अमृत र श्रृंखला।
1: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अमृत र श्रृंखलामा। आदरणीय श्रोता, म प्रस्तोता युवेन्द्र अबको केही समय यहाँसँग केही सुमधुर भजनका साथमा रहनेछु।

0: ہونچا کاریکرم امرت شرنکھلا
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: ट्राफ्ट कार्यक्रम अमृत र श्रृङ्खला
1: आदरणीय श्रोता अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृङ्खला र केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृङ्खला, र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: श्रेष्ठ टेलरिङ
4: चिर परिचित यहाँ श्रेष्ठ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
4: शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
9: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
10: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
9: सेमिनार गोष्ठीका लागि उपयुक्त
10: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
10: सम्पर्क नम्बर
9: 9141470164,
10: 9032445 54,
9: 9829 5281।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: FM अध्यात्म ज्योति शांति रेडियो।
2: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला।
3: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला, र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

शनिश्चरबार बिहान 7 बजेदेखि 8 बजेसम्म अवश्य सुन्नुहोला केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोड। प्रत्येक आइतबार बिहान 8 बजेदेखि 9 बजेसम्म यहाँहरूकै शुभ सन्देश शुभेच्छा र प्रेरक प्रसङ्गका साथमा कार्यक्रम शुभ प्रभात सुन्न सक्नुहुनेछ मात्र एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। प्रत्येक दिन साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 मेगा।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अमृत र श्रृंखला।

हवस्ता श्रोता प्रस्तुति भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। यतिन्जेलसम्म हाम्रो यो प्रस्तुतिलाई यहाँले ध्यान दिएर सुनिदिनु भयो यहाँलाई धेरै धन्यवाद। अध्यात्म ज्योतिका अन्य अरू प्रस्तुतिहरू बाँकी नै छन् सुन्दै गर्नुहोला। आजको यहाँको दिन भने अत्यन्त सुखद रहोस् अत्यन्त सफल रहोस् यही मंगल कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

अठारौं अध्यायका कारुणिक रहस्यमय र मांगलिक कथाक्रमलाई अगाडि बढाउँदै सुतजी भन्नुहुन्छ, हे परम सनातन धर्मका रक्षक, वेद वेदान्त उपनिषद र पुराणका गूढ रहस्यहरूलाई बुझ्न सदा सर्वदा उत्सुक रहनुभएका शौनक आदि ऋषिगण, यहाँहरूले अघिल्लो अठारौं अध्यायमा त्यो अत्यन्तै अनौठो विस्मयकारी र ब्रह्माण्डकै दुर्लभ दृश्यको श्रवण गर्नुभयो, जहाँ सुदेव ब्राह्मणको अज्ञानवश गरिएको पुरुषोत्तम मासको सेवाबाट प्रसन्न भई साक्षात गोलोक बिहारी भगवान श्रीकृष्ण प्रकट हुनुभयो। उहाँको दिव्य अवृत वाणीले गर्दा 12 वर्षको अल्पायुमै कालको मुखमा परेका बालक सुखदेव पुनर्जीवित भएर उठे र उनलाई 12,000 वर्षको लामो आयु प्राप्त भयो। त्यसपछि सुदेव ब्राह्मणले अत्यन्तै गदगद भई भगवानको अगाडि जुन गम्भीर दार्शनिक र कौतूहलपूर्ण प्रश्न राखेका थिए कि हे प्रभु, हजुरले मलाई 4,000 वर्षको कठोर तपस्या पछि पनि 7 जन्मसम्म पुत्र सुख नहुने वचन दिनुभएको थियो, फेरि आज आफ्नै त्यो विधानलाई उल्ट्याएर यो असम्भव कार्य कसरी सम्भव बनाउनु भयो? अब म यहाँहरूका सामु साक्षात भगवान नारायणको मुखार बिन्दबाट निस्किएको र महर्षि वाल्मीकिले राजा दृढ धनवालाई सुनाउनु भएको त्यस परम पावन गुप्त र मानव कल्याणकारी 19 अध्यायको महाकथा विस्तारपूर्वक श्रवण गराउँदछु। यो अध्याय

केवल एउटा संशयको निवारण मात्र होइन, यो त चराचर ब्रह्माण्डमा पुरुषोत्तम मासको सर्वपरिता, यसको अचिन्त्य सामर्थ्य र कर्मको गतिलाई पनि बदल्न सक्ने भगवानको महाकृपाको जीवन्त दस्तावेज हो। तसर्थ यहाँहरू आफ्ना मनका समस्त चञ्चलता, सांसारिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर भक्ति रसको यस महासागरमा डुबुल्की मार्गै एकाग्र चित्त भई यो अमृत कथा श्रवण गर्नुहोस्। बदरीका आश्रमको परम पावन शान्त र हिउँले ढाकिएको दिव्य तपोभूमिमा साक्षात भगवान नारायणले देवर्षि नारदलाई यस इतिहासको अगाडिको वृत्तान्त सुनाउँदै भन्नुहुन्छ। हे देवर्षि नारद, जब वृद्ध ब्राह्मण सुदेव शर्माले भगवान श्री कृष्णको अगाडि हात जोडेर आफ्नो मनको ठूलो संशय राखे, तब भक्त वत्सल, शरणागत वत्सल र अनाथका नाथ भगवान श्री कृष्णले आफ्ना ती परम प्रिय भक्तको अज्ञानता र कौतूहललाई शान्त पार्नको लागि आफ्नो मेघ जस्तै गम्भीर तर अमृत जस्तै मधुर वाणीले सुदेवलाई प्रसन्न र सान्त्वना दिँदै बोल्न थाल्नुभयो। भगवान श्री कृष्णले भन्नुभयो, हे द्विजराज, हे ब्राह्मण श्रेष्ठ सुदेव शर्मा, तिमी त वेद र शास्त्रका ज्ञाता छौ, फेरि पनि तिमी आफ्नो मनमा यति ठूलो आश्चर्य किन मानिरहेका छौ? तिमी मलाई सोधिरहेका छौ कि कुन पुण्यको प्रभावले मैले तिम्रो प्रारब्ध कर्मको त्यो कठोर विधानलाई बदलेर तिम्रो मृत छोरालाई जीवित बारे र उसलाई 12,000 वर्षको दीर्घायु प्रदान गरे। हे महामते, तिमी जसको कारणले म यति धेरै प्रसन्न भए र तिम्रो सामुन्य प्रत्यक्ष प्रकट भए, के तिमीलाई त्यो परम पावन गुप्त कारण अझैसम्म थाहा छैन? के तिमी त्यस अलौकिक सत्यबाट अझै पनि अनभिज्ञ नै छौ? यदि त्यसो हो भने सुन, म तिमीलाई त्यो परम रहस्य बताउँछु। हे ब्राह्मण, मेरो सबैभन्दा प्रिय सम्पूर्ण महिनाहरूमा सर्वश्रेष्ठ र ब्रह्माण्डकै परम पावन पुरुषोत्तम मासको आगमन भएको थियो। जब त्यो महिना चलिरहेको थियो, तब तिम्रो पुत्रको जलमा डुबेर मृत्यु भयो। तिमी र तिम्रे साध्वी पत्नी गौतमी दुवै स्त्री पुरुषले पुत्रको विछोडको घोर शोकमा व्याकुल भएर अन्नको एउटा दाना पनि मुखमा नहाली र जलको एक थोपा पनि नपी पूर्ण रूपमा उपवास गरेर यस ताम्र पर्णी नदी र जलाशयको पवित्र किनारमा निरन्तर बस्यौ। तिमीहरूले भोक प्यास जाडो र प्रलयकारी महाझरीलाई समेत सहेर मेरो नाम नारायण कृष्ण अच्युत भन्दै रात दिन पुकारिरह्यौ। यद्यपि तिमीहरूले कुनै व्रत गर्ने संकल्प लिएका थिएनौ र तिमीहरूलाई पुरुषोत्तम मासको उपस्थितिको ज्ञान पनि थिएन। तिमीहरू त केवल पुत्रको शोकमा रोइरहेका थियौ, तर हे सुदेव, नजान्दा नजान्दै अज्ञान बस भए पनि तिमीहरूबाट यस पवित्र जलाशयको किनारमा पूरा एक महिनासम्म जुन निराहार उपवास, रात्रि जागरण र मेरो नामको निरन्तर संकीर्तन भयो, त्यसबाट मेरो परम प्रिय पुरुषोत्तम मासको त्यो सबैभन्दा कठोर र उत्तम व्रत अक्षरस सम्पन्न हुन पुग्यो। तिम्रो यस अज्ञात सुकृत र पुरुषोत्तम मासको निष्काम सेवनको महापुण्यको अगाडि तिम्रो पूर्वजन्मको त्यो 7 जन्मसम्मको पुत्रहीनताको पाप क्षणभरमै जलेर नष्ट भयो। त्यसैले म तिम्रो यो सेवाबाट अत्यन्तै सन्तुष्ट भएँ र तिम्रो छोरालाई नयाँ जीवन प्रदान गरेँ। भगवान श्री कृष्ण पुरुषोत्तम मासको त्यो अद्वितीय अचिन्त्य र सर्वपरि महिमालाई अझ बढी स्पष्ट पार्दै सुदेव ब्राह्मणलाई भन्नुहुन्छ, हे द्विजोत्तम सुदेव, म तिम्रो संशयलाई पूर्ण रूपमा नष्ट गर्नका लागि म तिमीलाई सत्यलोकको एउटा अत्यन्त प्राचीन र गुप्त इतिहास सुनाउँछु, जसलाई सुनेपछि तिमीलाई पुरुषोत्तम मासको शक्तिको बारेमा अलिकति पनि शंका रहने छैन। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भन्नुभयो, एक पटकको कुरा हो, सृष्टिकर्ता ब्रह्माजीको मनमा यो जिज्ञासा उत्पन्न भयो कि संसारमा मनुष्यको कल्याण र मुक्तिका लागि जति पनि साधनाहरू बताइएका छन्, ती सबैमा सबैभन्दा बढी शक्तिशाली साधन कुन होला? यो कुराको प्रत्यक्ष परीक्षण गर्नका लागि ब्रह्माजीले सत्यलोकमा एउटा अलौकिक र विशाल ठूलो तराजुको निर्माण गर्नुभयो।
ब्रह्माजीले त्यस तराजुको एउटा भागमा संसारका सम्पूर्ण वेदहरू, उपनिषदहरू, शास्त्रहरू, पुराणहरूमा बताइएका सम्पूर्ण साधनहरू, जस्तै कल्प कल्पसम्म गरिने घोर तपस्या, अश्वमेघ यज्ञ, वाजपेय र राजसूय जस्ता महायज्ञहरू, कठिन कृच्छ चन्द्रायण व्रत, कार्तिक, माघ र वैशाख महिनाको स्नान व्रत, सम्पूर्ण तीर्थहरूको दर्शन एवं ठूला ठूला दान पुण्यका सामग्रीहरूलाई व्यवस्थित रूपमा राख्नुभयो। त्यसपछि ब्रह्माजीले तराजुको अर्को भागमा केवल र केवल एक महिनाको पुरुषोत्तम मासको विधिपूर्वक वा अन्जानमा गरिएको व्रतलाई राख्नुभयो। जब ब्रह्माजीले त्यस तराजुलाई माथि उठाउनु भयो तब त्यहाँ उपस्थित भएका सम्पूर्ण देवी देवता, ऋषि मुनि र सिद्ध पुरुषहरू आश्चर्यले मन्त्रमुग्ध र स्तब्ध भए। संसारका सम्पूर्ण वेदोक्त साधनहरू, यज्ञ र तपस्याहरू राखिएको त्यो पहिलो भाग अत्यन्त हल्का, कम वा भारको भएर तुरुन्तै आकाशतर्फ माथि उठ्यो र केवल पुरुषोत्तम मासको सेवन राखिएको त्यो दोस्रो भाग आफ्नो अगाध पुण्यको तौल र भारीपनका कारण तल धरतीमा टिकिरह्यो। यशुदेव, वेदोक्त साधनहरू धेरै हल्का निस्किए र पुरुषोत्तम मासको व्रत सबैभन्दा भारी, सर्वोत्कृष्ट र फलदायी सिद्ध भयो। यसै कारणले गर्दा नै यस चराचर संसारमा, तीनै लोकमा र 14 भुवनमा पुरुषोत्तम मासलाई अन्य सबै महिनाहरू भन्दा बढी पूज्य, वन्दनीय, आदरणीय र परम मान्य मानिएको हो। यसको एउटै व्रतले मनुष्यका करोडौं जन्मका अकाट्य पाप र प्रारब्ध कर्मलाई पनि क्षणभरमै नष्ट गर्ने सामर्थ्य राख्छ। भगवान श्रीकृष्ण संसारका अबोध र अज्ञानी मनुष्यहरूलाई सचेत गराउँदै सुदेव ब्राह्मणको माध्यमबाट अगाडि भन्नुहुन्छ, हे ब्राह्मण श्रेष्ठ, यो मनुष्य शरीर अत्यन्तै दुर्लभ छ। अनेकौं जन्मको पुण्यपछि मात्र जीवात्माले यो मानव देह प्राप्त गर्दछ। जो मनुष्य यस्तो दुर्लभ मानव जन्म पाएर पनि मेरो परम प्रिय र कल्याणकारी श्री पुरुषोत्तम मासको आगमन हुँदा आफ्नो प्रमाद, आलस्य, अहंकार वा अज्ञानताका कारण यस महिनामा जप तप, पवित्र नदीमा स्नान, भगवत कथाको श्रवण, दीप दान र गरीबहरूलाई दान आदि सत्कर्म गर्दैनन्, तिनीहरू आत्मघाती हुन्। यस्ता अभागी मनुष्यहरूले आफ्नो हातमा आएको चिन्तामणि ढुङ्गालाई आफैले फोहोरमा फ्याँके जस्तै गर्दछन्। पुरुषोत्तम मासको अवहेलना वा उपेक्षा गर्ने ती मानिसहरू यस जन्ममा मात्र होइन, आफ्ना आउने अनेकौं जन्म जन्मान्तरसम्म घोर दरिद्री, दुखी, रोगी, सन्तानहीन र अनेक प्रकारका मानसिक तथा शारीरिक कष्टहरू भोग्न बाध्य हुन्छन्। उनीहरूको जीवनमा कहिले पनि साँचो सुख र शान्ति मिल्दैन। अत संसारका प्रत्येक मनुष्यले, चाहे उनीहरू राजा हुन् वा रङ्क, ज्ञानी हुन् वा अज्ञानी, सबै प्रकारको यत्न प्रयास गरेर आफ्ना सम्पूर्ण सांसारिक कामलाई केही समयका लागि थाती राखेर रा भए पनि मेरो यस परम प्रिय पुरुषोत्तम मासको श्रद्धापूर्वक सेवन गर्नै पर्छ। जो मनुष्य आफ्नो जीवनमा एक पटक मात्र पनि यो पुरुषोत्तम मासको सेवा गर्छ, त्यो यस धरतीमा सबैभन्दा बढी भाग्यवान, धन्य र यशस्वी बन्दछ। उसले यस लोकका सम्पूर्ण सुख र ऐश्वर्यहरू भोगेर अन्त्यमा मेरो परम पावन धाम साक्षात गोलक र वैकुण्ठ लोकलाई प्राप्त गर्दछ, जहाँ गएपछि जीवात्मा कहिले पनि यस दुःखमय संसारमा फर्कनु पर्दैन। श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ नारद, जगदीश्वर भक्त वत्सल भगवान श्री कृष्णले सुदेव ब्राह्मणका सामु पुरुषोत्तम मासको यो परम गोपनीय, अलौकिक र अद्भुत महिमाको वर्णन गरिसकेपछि उनीहरूमाथि आफ्नो कृपा दृष्टि राख्दै त्यहाँ उपस्थित सम्पूर्ण ऋषि मुनिहरूको जय जयकारका बीच तत्कालै आफ्ना परम पावन पञ्चीराज गरुडमा सवार हुनुभयो। भगवानले सुदेव र गौतमीलाई आशीर्वाद दिनुभयो र हेर्दा हेर्दै उहाँ गरुडको पखेटाको मधुर ध्वनि र आकाशमा मंगलमय प्रकाश फैलाउँदै चराचर ब्रह्माण्डलाई पवित्र बनाउने आफ्नो परम धाम अत्यन्तै पवित्र वैकुण्ठ लोकतर्फ प्रस्थान गर्नुभयो। भगवानको प्रस्थानपछि आकाशबाट पुष्प वृष्टि शान्त भयो। भगवानको प्रस्थानपछि आफ्नी पत्नी गौतमी सहित उनीहरू दुवै वृद्ध ब्राह्मण स्त्री पुरुष, जो हिजोसम्म पुत्रको शोकले
रोगले गर्दा मृत प्राय भएका थिए। उनीहरू पुरुषोत्तम मासको पुण्य र भगवानको साक्षात दर्शनको प्रभावले गर्दा पुनः नयाँ जीवन पाए जस्तै अत्यन्तै तेजस्वी, ऊर्जावान र आनन्दित भएर जीवित भए। उनीहरूले आफ्ना जीवित दिव्य 12,000 वर्षको आयु पाएका पुत्र सुखदेवको त्यो दिव्यमान अनुहारलाई हेर्दै रात दिन असीम हर्ष र आनन्दमा मग्न हुन थाले। उनीहरूको खुटी आज दुःखको अन्धारोबाट मुक्त भएर सौभाग्यको उज्यालोले चम्किएको थियो। सुदेव शर्मा र गौतमी एक आपसमा कुरा गर्दै बारम्बार भन्न लागे, ओहो, यो कस्तो अनौठो, कस्तो अलौकिक र कस्तो परम आश्चर्यको कुरा हो। हामीले आजसम्म संसारमा यस्तो महिमा भएको मृत मानिसलाई पनि जीवित गराउन सक्ने र भगवानलाई नै प्रत्यक्ष प्रकट गराउन सक्ने कुनै पनि महिना वा व्रतको बारेमा न कहिले कतै देखेका थियौँ, न त आफ्ना पूजनीय पूर्वज वा गुरुहरूको मुखबाट कहिले सुनेका नै थियौँ। यो पुरुषोत्तम मास त वास्तवमै साक्षात भगवानको हृदय नै रहेछ। यस प्रकार अत्यन्तै आश्चर्यचकित र कृतज्ञ भएका सुदेव ब्राह्मण त्यस दिनदेखि आफ्नो जीवनको अन्तिम क्षणसम्म प्रत्येक 3 वर्षमा उनी पुरुषोत्तम मासको अत्यन्तै ठूलो श्रद्धा, भक्ति र नियमका साथ व्रत गर्न थाले, जसका कारण उनको जीवन परम पावन बन्यो। आदरणीय श्रोता, अब कथा पुनः वाल्मीकि र राजा दृढधनुवाको संवादमा फर्किन्छ। त्रिकालदर्शी महर्षि वाल्मीकि राजा दृढधनुवालाई उनको पूर्वजन्मको यो सम्पूर्ण पावन र रोमाञ्चक कथा सुनाइसकेपछि उनको आँखामा हेर्दै गम्भीर र स्नेह स्वरमा भन्नुहुन्छ, हे महाराज दृढधनुवा, मैले तिम्रो सामु जुन सुदेव ब्राह्मणको इतिहास वर्णन गरे ती पूर्वजन्मका सुदेव ब्राह्मण अरू कोही नभएर साक्षात तिमी नै हौ। तिमी नै आफ्नो पूर्वजन्ममा ती सुदेव शर्मा थियौ जसले ताम्रपर्णी नदीको किनारमा कठोर तपस्या गरेका थियौ र अन्जानमा पुरुषोत्तम मासको सेवा गरेका थियौ। हे राजन, तिमीले आफ्नो पूर्वजन्मको त्यस अन्तिम समयमा अत्यन्तै श्रद्धापूर्वक र नियमपूर्वक पुरुषोत्तम मासको जुन निरन्तर व्रत गर्यौ त्यसै महापुण्यको फलस्वरूप आज तिमी यस जन्ममा सूर्यवंशका महाप्रतापी, सर्वगुण सम्पन्न अजय र सम्पूर्ण ऋषिका जस्तै उत्तम भोगहरूलाई भोग्ने पृथ्वीका चक्रवर्ती राजा दृढधनुवाको रूपमा विख्यात र स्थापित भएका हौ। तिम्रो यो वैभव, तिम्रो यो राज्य, यो सुन्दर पत्नी र पराक्रम सबै त्यसै पुरुषोत्तम मासको सेवाको महाप्रसाद हो। के राजन, तिमीले आजको यस सभामा मलाई जुन प्रश्न सोधेका थियौ कि तिमीले मनमा भेटिएको त्यो सुगाले पूर्वजन्मको कुरा सुनाएर किन अचानक शूल जस्तो कष्ट दियो र त्यो सुगा वास्तवमा को थियो? हेर, तिमीले जे जे सोधेका थियौ मैले ती सबै रहस्य तिम्रो सामुन्ने स्पष्ट बताए। अब म तिमीलाई त्यस सुगाको सबैभन्दा ठूलो र अन्तिम रहस्य सुनाउँछु, जसलाई सुनेपछि तिम्रो मनको सम्पूर्ण अज्ञानता नष्ट हुनेछ। हे महाराज, पूर्व जन्ममा जो तिम्रो प्राण प्रिय 12 वर्षको उमेरमा मृत पुनः जीवित भएको पुत्र सुखदेव थियो, त्यो सुखदेव नै यस जन्ममा सुगा भएर तिम्रो अगाडि प्रकट भएको हो। जब भगवान श्रीहरिले उसलाई पुनर्जन्म दिनुभयो, ऊ संसारमा सुखदेव नामले अत्यन्त विख्यात भयो र उनी परम ज्ञानी ऋषि र भगवानको अनन्य भक्त भए। उनी भगवानको वरदान अनुसार पूर्ण 12,000 वर्षसम्म यस पृथ्वीमा परम सुख, धर्म र आत्मज्ञानको भोग गरेर अन्त्यमा आफ्नो शरीर त्यागेर साक्षात वैकुण्ठ लोकमा गएका थिए। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे महाराज दृढधनुवा, वैकुण्ठ लोकमा पुगेका तिनै महर्षि सुखदेवको आत्मिक अंश वा चेतनाले यस जन्ममा तिम्रो उद्धारको लागि एउटा सुगाको रूपमा धारण गर्यो। एक दिन ऊ त्यस सघन भनको बीचमा अवस्थित सुन्दर सरोवरको किनारमा रहेको एउटा विशाल बडको वृक्ष बरको रुखको हाँगामा शान्त भएर बसिरहेको थियो। ठिक त्यही समयमा तिमी आफ्नो विशाल सेना, घोडा र रथहरू लिएर शिकार खेल्ने बहानामा मदमस्त र अहंकारले पूर्ण भएर त्यहाँ पुग्यौ। जब त्यस सुगाले रुखको हाँगाबाट तल हेर्यो, तब उसले चिन्न सक्यो कि यो राजा दृढधनुवा त मेरो पूर्वजन्मको पूजनीय पिता सुदेव शर्मा हो। उसले दिव्य दृष्टिले देख्यो कि मेरो पूर्वजन्मको पिता आज पुरुषोत्तम मासको सेवाको पुण्यले राजा त बनेको छ,
तर राजपाट ऐश्वर्य रानी र सुख भोगको घोर अन्धकारमा डुबेर आफ्नो वास्तविक आध्यात्मिक पहिचानलाई पूर्ण रूपमा बिर्सिसकेको छ। ऊ यस नाशवान संसार सागरमा नराम्रोसँग डुबिरहेको छ र विषय वासना रूपी भयानक सर्पले उसलाई डसिरहेको छ। आफ्नो पूर्व जन्मको पितालाई यसरी माया जालमा फसेको र आध्यात्मिक रूपमा पतन भएको देखेपछि त्यस सुगाको हृदयमा आफ्नो पिता प्रतिको अगाध करुणा दया र सन्तानको कर्तव्य जागृत भयो र मनमनै गम्भीर चिन्तन र विचार गर्न थाल्यो। ओहो, विधिको कस्तो विचित्र खेल हो, जसले मलाई पूर्व जन्ममा आफ्नो काखमा राखेर मेरो मृत्युमा यति ठूलो विलाप गरेको थियो र अन्जानमय भए पनि पुरुषोत्तम मासको व्रत गरेर मलाई नयाँ जीवन दिएको थियो। आज उही मेरो पिता यस जन्ममा राजा बनेर अज्ञानताको घोर अन्धकारमा डुबिरहेको छ। यदि मैले आज यस समयमा यस राजालाई उसको वास्तविक इतिहास सम्झाएर बोध गराइन भने म जस्तो ज्ञानी पुत्रको जीवनमा यो धेरै ठूलो अपराध र पाप मानिनेछ। मेरो यस्तो अकर्मण्यताले गर्दा सत्य र वेदका पावन वचनहरू जसले भन्छन् कि पुत्रले पिताको उद्धार गर्नुपर्छ, ती सबै व्यर्थ हुन जान्छन्। अतः मलाई जसरी भए पनि आफ्नो पूर्व जन्मको पिताको उपकार अवश्य गर्नै पर्छ र उसलाई यस मोह निन्द्राबाट बिउझाउनै पर्छ। हे महाराज दृढधनुवा, आफ्नो मनमा यस्तो पवित्र धार्मिक र कल्याणकारी विचार गरेर नै त्यस सुगाले तिम्रो अगाडि आएर त्यो श्लोक बोलेको थियो, जसले तिम्रो हृदयमा सुल जस्तै बिजेर तिम्रो सुतिरहेको चेतनालाई हल्लाइदियो। त्यो सुगाले तिमीलाई दुःख दिनका लागि होइन, बरु तिमीलाई यस संसार सागरबाट पार गराउन र पुरुषोत्तम मासको बाँकी रहेको महिमा बुझाएर तिम्रो मुक्ति सुनिश्चित गर्नका लागि नै त्यो दिव्य ज्ञान दिएको हो। अब तिमी आफ्नो अज्ञानतालाई त्याग र पुरुषोत्तम मासको शरणमा जाऊ। आदरणीय श्रोता, अब सुत जीवनहुन्छ। हे नमिषारण्यका सौनकादि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनुवालाई उनको पूर्व जन्मको र सुगाको त्यो परम रहस्यमय कारुणिक अद्भुत सत्य वृत्तान्त सुनाएर उनको मनमा रहेको अहंकार र अज्ञानताको पर्दालाई सधैँका लागि च्यातिदिनुभयो। राजा दृढधनुवा महर्षि वाल्मीकिको मुखारविन्दबाट आफ्नो पूर्व जन्मका पुत्र सुगाको यो अलौकिक सम्बन्ध सुनेर पूर्ण रूपमा भाव विहोर भए। उनको आँखाबाट कृतज्ञताको आँसु बग्न थाल्यो र उनले साँचो ज्ञान प्राप्त गरे। हे ऋषिहरू, यो 19 अध्याय पुरुषोत्तम मासको महिमाको त्यो महाशिखर हो जसले मनुष्यलाई यो बुझाउँछ कि भगवानको एउटै प्रिय महिनाको सेवाले कसरी सात जन्मको अभागी भाग्यलाई पनि परम सौभाग्यमा बदल्न सक्छ। जो मनुष्य यस 19 अध्यायको परम पावन कथालाई परम श्रद्धाका साथ सुन्दछ, सुनाउँदछ वा आफै पाठ गर्दछ, उसलाई यस धरतीमा कहिले पनि भाग्यलाई पनि परम सौभाग्यमा बदल्न सक्छ। जो मनुष्य यस 19 अध्यायको परम पावन कथालाई परम श्रद्धाका साथ सुन्दछ, सुनाउँदछ वा आफै पाठ गर्दछ, उसलाई यस धरतीमा कहिले पनि शोक भोग्नु पर्दैन। उसका घरका समस्त दरिद्रता र कष्टहरू क्षणभरमै नष्ट हुन्छन् र अन्त्यमा उनीहरू भगवान श्रीकृष्णको परम धाम वैकुण्ठ लोकमा गएर अमर आनन्द प्राप्त गर्दछन्। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद सम्वादे श्रीकृष्ण युधिष्ठिर सम्वादे राजा दृढधनुवा पुत्र जन्म वृतान्ते तोता रहस्य उद्घाटने पुरुषोत्तम माघ महात्म्य वर्णन नाम 19 तितोमध्याय सम्पूर्ण। जय श्री भण्डारायण, जय श्री हरि।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
2: आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम मासको 20 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 20 अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 19 अध्यायमा भगवान श्रीहरि श्री कृष्णको मुखार बिन्दबाट निस्किएको त्यो परम गोपनीय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली पुरुषोत्तम मासको महिमा श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी विधिको कठोर विधान र सात जन्मको पुत्रहीनताको भयानक प्रारब्धलाई पनि पुरुषोत्तम मासको अज्ञात रूपमा गरिएको एउटै व्रतले क्षणभरमै खरानी बनाइदियो र कसरी सुदेव ब्राह्मणका मृत पुत्र सुखदेव पुनः जीवित भएर 12,000 वर्षको दीर्घायु प्राप्त गरी वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। अब यस 20 अध्यायमा कथाले एउटा अत्यन्तै महत्वपूर्ण र व्यवहारिक मोड लिन्छ। अहिलेसम्म हजुरहरूले पुरुषोत्तम मासको महिमा र त्यसको फलको बारेमा इतिहास श्रवण गर्नुभयो, तर अब यस अध्यायमा साक्षात ब्रह्मर्षि वाल्मीकिको मुखारविन्दबाट यस परम पावन मासको वास्तविक शास्त्रीय र पूर्ण विधि विधानको वर्णन हुनेछ, जसलाई पालन गरेर मनुष्यले सजिलैसँग संसारका समस्त सुखहरू भोग्दै अन्त्यमा मोक्ष प्राप्त गर्न सक्दछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता, चिन्ता, मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। भगवान श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान नारायणको मुखारविन्दबाट राजा दृढधनवाको पूर्व जन्मको त्यो परम अद्भुत कारुणिक र मर्म स्पर्शी वृत्तान्त समाप्त भयो, तब त्यो दिव्य कथा सुनेर तिम्रो हृदय भक्ति र आश्चर्यले पूरै भरियो होला। हे नारद, तिमीले आफ्ना दुवै हात जोडेर परम पूजनीय तपस्याका भण्डार र दिव्य ज्ञानका सागर साक्षात भगवान नारायणको चरण कमलमा पुनः साष्टाङ्ग दण्डवत नमस्कार गर्यौ र आफ्नो मनमा जागेको महान कौतूहल र लोक कल्याणको भावनालाई प्रकट गर्दै सोध्न थाल्यौ। अब नारदजी भन्नुहुन्छ, हे तपोनिधि, हे सर्वेश्वर, हे अनाथका नाथ र सम्पूर्ण चराचर ब्रह्माण्डका स्वामी प्रभु, हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको महात्म्य सुनेर मेरो आत्मा तृप्त भएको छ, तर मेरो मनमा एउटा ठूलो जिज्ञासा उत्पन्न भएको छ। जब महर्षि वाल्मीकिले महाप्रतापी राजा दृढधनवालाई उसको पूर्व जन्मको सुदेव ब्राह्मणको इतिहास, छोरा सुखदेवको मरण र पुनर्जीवन र वनमा भेटिएको त्यो सुगा वास्तवमा उसको पुनर्जन्मको पुत्र सुखदेव नै थियो भन्ने परम गोपनीय रहस्य सुनाउनु भयो, तब यो सुनेर राजा दृढधनवाको प्रतिक्रिया के भयो त? हे प्रभु, आफ्नै पूर्वजन्मको यति धेरै कष्टकर र आश्चर्यमय इतिहास सुनेपछि ती चक्रवर्ती राजा दृढधनवा आफ्नो अज्ञानताबाट मुक्त भएर महर्षि वाल्मीकिलाई अगाडि अरू के भन्न लागे? उनीहरूको बीच कस्तो संवाद भयो? हे दयालु प्रभु, संसारका समस्त मानव जातिको हित र कल्याणका लागि कृपया गरेर यो अगाडिको दिव्य प्रसङ्ग मलाई विस्तारपूर्वक भनिदिनुहोस्, म हजुरको शरणमा छु। देवर्षि नारदको यस्तो परम पवित्र र लोक कल्याणकारी प्रश्न सुनेर भगवान नारायण मन्द मन्द मुस्कुराउनु भयो र आफ्नो मधुर वाणीले नारदजीलाई प्रसन्न पार्दै अगाडिको वृत्तान्त सुनाउन थाल्नुभयो। भगवान नारायणले भन्नुभयो, हे नारद, ध्यान दिएर सुन। जब महर्षि वाल्मीकिले राजा दृढधनवालाई उसको पूर्व जन्मको सर्वस्व रहस्य बताउनु भयो, तब राजाको मनमा रहेको राजपाठ र ऐश्वर्यको घोर अहंकार क्षणभरमै पानीको फोका जस्तै पग्लिएर नष्ट भयो। उसको शरीरमा रोमाञ्च उत्पन्न भयो, आँखाहरूबाट कृतज्ञता र पश्चातापको आँसु बग्न थाल्यो। उनले हतार हतार आफ्नो सिंहासनबाट उत्रिएर महर्षि वाल्मीकिको चरणमा आफ्नो मुकुट राखेर साष्टाङ्ग प्रणाम गरे र दुवै हात जोडी अत्यन्तै विनम्र र गदगद स्वरमा प्रार्थना गर्न थाले।
राजा दृढ धनवाको विनम्र प्रार्थना र लोकहितको प्रश्न राजा दृढ धनवाले महर्षि वाल्मीकिको अगाडि उभिएर आफ्नो काँपिरहेको आवाजमा भन्न थाले। हे मुनि श्रेष्ठ, हे त्रिकालदर्शी महर्षि, हजुरको कृपाले आज मेरो जीवन धन्य भएको छ। हजुरले मेरो आँखाहरूको अगाडि रहेको अज्ञानताको घोर अन्धकारको पर्दालाई सधैँका लागि च्यातिदिनुभयो। मैले बुझे कि मेरो यो वर्तमानको ऐश्वर्य, यो विशाल साम्राज्य र यो भोग विलास केवल मेरो पूर्व जन्ममा अन्जानमै गरिएको पुरुषोत्तम मासको सेवाको महाप्रसाद मात्र रहेछ। हे महामते, अब अन्जानमा वा अज्ञानता बस गरिएको पुरुषोत्तम मासको व्रतले म जस्तो एउटा सामान्य अभागी र दीन ब्राह्मणलाई यस जन्ममा सम्पूर्ण पृथ्वीको चक्रवर्ती राजा बनाउन सक्दछ र मृत छोरालाई 12,000 वर्षको आयु दिएर वैकुण्ठ पठाउन सक्दछ भने यदि कुनै मनुष्यले यस पृथ्वीमा पूरै होस र ज्ञानका साथ पूर्ण श्रद्धा र विधि विधान पूर्वक यस महिनाको सेवन वा व्रत गर्दछ भने उसको महिमा कति धेरै होला, त्यसको त कल्पना पनि गर्न सकिँदैन। अत हे पूजनीय मुने, म हजुरको चरणमा यो प्रार्थना गर्दछु कि संसारका सम्पूर्ण मानिसहरूलाई जन्म मरण जराको भयानक कष्टबाट मुक्त गराई साक्षात मोक्ष प्रदान गर्ने यो परम पावन श्री पुरुषोत्तम मास व्रत वास्तवमा कसरी गर्नुपर्दछ, यस व्रतको वास्तविक नियम के हो, यस महिनामा कुन कुन देवताको पूजा आराधना गर्नुपर्दछ र यसको शास्त्रीय विधि विधान के हो। हे दयालु महर्षि, म त राजा हुँ तर यस संसारमा अनेकौं मानिसहरू अज्ञानता गरिबी र कष्टमा बाँचिरहेका छन्। हजुरले कृपा गरेर ती सम्पूर्ण संसारका मानिसहरूको हित र कल्याणका लागि यो पुरुषोत्तम व्रतको पूर्ण विधि मलाई विस्तार पूर्वक बताइदिनुहोस्। राजा दृढ धनवाको यस्तो अत्यन्तै सुन्दर सात्विक र परोपकारी प्रश्न सुनेर महर्षि वाल्मीकि अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजालाई आशीर्वाद दिँदै पुरुषोत्तम मासको त्यो परम पावन र कल्याणकारी व्रतको विधि वर्णन गर्दै भन्न थाल्नुभयो। महर्षि वाल्मीकिले भन्नुभयो, हे राजन दृढधनवा, तिमीले संसारका मानिसहरूको कल्याणका लागि अत्यन्तै श्रेष्ठ प्रश्न सोधेका छौ। अब म तिमीलाई पुरुषोत्तम मासको त्यो विधि सुनाउँछु जसलाई पालन गर्दा मनुष्यका करोडौं जन्मका पापहरू क्षणभरमै नष्ट हुन्छन्। हे राजन, पुरुषोत्तम मासको व्रत गर्ने दृढ संकल्प लिएका प्रत्येक मनुष्यले सबैभन्दा पहिले आफ्नो दैनिक जीवनको नित्य कर्मलाई पूर्ण रूपमा शुद्ध र व्यवस्थित बनाउनुपर्छ। व्रतको अवधिभर मनुष्यले प्रत्येक दिन सूर्योदय हुनुभन्दा अगाडि रात्रिको अन्तिम प्रहरमा अर्थात् ब्रह्म मुहूर्तमा सूर्योदयभन्दा करिब 1.5 घण्टा अगाडिको समयमा आफ्नो निन्द्रालाई त्यागेर उठ्नुपर्दछ। ब्रह्म मुहूर्तमा उठ्ने बित्तिकै मनुष्यले आफ्नो ओछ्यानमा शान्त भएर बस्नुपर्दछ र आफ्ना दुवै हत्केलालाई हेर्दै

यो मन्त्रको स्मरण गरी साक्षात चराचर ब्रह्माण्डका स्वामी सृष्टिकर्ता पालनकर्ता र संहारकर्ता परमेश्वरको चिन्तन गर्नुपर्दछ। आफ्नो मनमा भगवान श्रीहरि नारायणको दिव्य स्वरूपको ध्यान गरिसकेपछि मात्र धरती माताको चरण स्पर्श गरी क्षमा माग्दै ओछ्यानबाट तल उत्रिनुपर्छ। त्यसपछि मनुष्यले शास्त्रमा बताइएको नियम र दिशाको विचार गर्दै कुटी वा घरबाट बाहिर गएर शौच आदि सम्पन्न गर्नुपर्छ। शौच क्रिया सकेपछि राम्रोसँग माटो पानी वा साबुनले आफ्नो हात खुट्टालाई र मुखलाई धोएर पूर्ण रूपमा शुद्ध हुनुपर्छ। शरीर बाह्य रूपमा शुद्ध भएपछि मात्रै दन्त धावनको कार्य गर्नुपर्छ, अर्थात् दाँत माझ्ने काम गर्नुपर्छ। शौच आदि र दन्त धावनको कार्य समाप्त गरिसकेपछि व्रत बस्ने मनुष्यले कुनै पनि पवित्र नदी, जलाशय, कुवा वा सम्भव नभएमा आफ्नै घरमै तीर्थहरूको स्मरण गर्दै शुद्ध र शीतल जलले विधिपूर्वक स्नान गर्नुपर्दछ। स्नान

मन्त्रको उच्चारण गर्नुपर्छ, जसका कारण घरको पानी पनि गंगा जल जस्तै पवित्र बन्दछ। स्नान गरिसकेपछि शरीरलाई सफा वस्त्रले पुछेर शास्त्र अनुसार सफा सुती र पवित्र वस्त्रहरू धारण गर्नुपर्छ। वस्त्र धारण गरिसकेपछि मनुष्यले एउटा शान्त र पवित्र स्थानमा पूर्व वा उत्तर दिशातर्फ मुख गरेर आसनमा बस्नुपर्छ। त्यहाँ बसेर सबैभन्दा पहिले आफ्नो श्वास प्रश्वासको गतिलाई नियन्त्रण गर्ने र मनलाई एकाग्र बनाउने प्राणायाम पूर्वक कुम्भक वा रेचकको विधिले गर्नुपर्छ। प्राणायाम गर्दा मनका समस्त विकारहरू, चञ्चलता

र मनलाई एकाग्र बनाउने प्राणायाम पूरक कुम्भक वा रेचकको विधिले गर्नुपर्छ। प्राणायाम गर्दा मनका समस्त विकारहरू चञ्चलता सम्म मनुष्यले एकाग्र चित्त भएर हातमा जपमाला लिएर वेदको सर्वपरि र महामन्त्र मानिने गायत्री मन्त्रको निरन्तर जप गरिरहनुपर्छ। गायत्री जप गर्दा मनमा सूर्य मण्डलको बीचमा विराजमान रहनुभएकी गायत्री माताको ध्यान गर्नुपर्छ। जब आकाशमा सूर्यदेवको लालिमा प्रकट हुन्छ र सूर्य भगवानको प्रत्यक्ष दर्शन हुन थाल्छ तब गायत्री जपलाई विश्राम दिएर तामाको पात्रमा शुद्ध जल रक्त चन्दन अक्षता र रातो फूल राखेर रा वैदिक वा पौराणिक सूर्य मन्त्रहरूको उच्चारण गर्दै भगवान श्री सूर्य नारायणलाई अर्घ देवे अर्घदान गर्नुपर्दछ। सूर्यलाई अर्घ दिँदा दुवै हातलाई आफ्नो बच्चे वा छाती वा शिरको माथि उठाएर जलको धारा खसाल्नु पर्दछ र सूर्यदेवलाई साष्टाङ्ग प्रणाम गर्नुपर्दछ। सूर्य नारायणलाई अर्घ दिइसकेपछि मात्रै प्रातकालीन नित्य कर्म पूर्ण भएको मानिन्छ। हे महाराज दृढ धनुवा, जसरी बिहानको सन्ध्याको नियम छ ठिक त्यसै गरी सायकालमा अर्थात् साँझको समयमा जब सूर्य अस्ताउन लाग्छन् त्यो समयमा पनि मनुष्यले सायकालीन सन्ध्या वदन गर्नुपर्छ। साँझको सन्ध्या गरिसकेपछि मनुष्यले आदर र कृतज्ञताका साथ आफ्ना पूजनीय गुरु माता पिता र वृद्धहरूको चरणमा नमस्कार गर्नुपर्छ र आफू उभिएको आफ्ना खुट्टाहरू तथा सम्पूर्ण भार थामेर बस्नुभएकी पवित्र भूमि धरती मातालाई भक्तिपूर्वक नमस्कार गर्नुपर्दछ। त्यसपछि मनुष्यले आफ्ना नित्य कर्महरूमा वा दिनभरिका कार्यहरूमा जानी वा नजानी भएका सम्पूर्ण गल्तीहरू त्रुटिहरू र अपराधहरूको क्षमा माग्नको लागि भगवानको सामुन्ने उभिएर

अर्थात जसको स्मरण र नाम उच्चारण मात्रले हाम्रा समस्त तपस्या यज्ञ र क्रियाहरूमा रहेका कमी त्रुटिहरू तत्कालै पूरा भएर सम्पूर्ण बन्दछन्, तिनै साक्षात अच्युत भगवानलाई म वन्दना गर्दछु। यस परम पावन मन्त्रबाट भगवानसँग आर्तभावले प्रार्थना गर्नुपर्दछ। आदरणीय श्रोता, महर्षि वाल्मीकि सन्ध्या वन्दनको महिमा बताउँदै राजालाई भन्नुहुन्छ, हे राजन, जो ब्राह्मण वा मनुष्य सदा सर्वदा पूर्ण श्रद्धा भक्ति र शास्त्रमा बताइएको विधिपूर्वक तीनै काल वा दुवै काल सन्ध्या वन्दन गर्दछ, उसको आत्मिक शक्ति यति धेरै बढ्छ कि उसलाई यस चराचर संसारका तीनै लोकमा स्वर्ग मर्त्य र पातल कुनै पनि कार्य वा वस्तु प्राप्त गर्न कति पनि कठिन हुँदैन। सन्ध्या गर्ने भक्तका अगाडि समस्त बाधाहरू स्वतः नष्ट हुन्छन्। हे राजन, यो जुन मैले तिमीलाई सुनाए यो सबै कृत्य दिनको पूर्व भागको नित्य कर्म हो, जसलाई व्रत बस्ने वा नबस्ने सबैले अनिवार्य रूपमा पालन गर्नुपर्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढ धनवा, यस प्रकार आफ्नो नित्य कर्म स्नान सन्ध्या जप आदि पूर्ण रूपमा समाप्त गरिसकेपछि मात्रै मनुष्यले भगवान श्रीहरि पुरुषोत्तम नारायणको विशेष पूजा उत्सव आरम्भ गर्नुपर्छ। यो पूजा कुनै एक्लो मानिसले भन्दा पनि यदि घरमा स्त्री पुरुष पति पत्नी दुवै मिलेर संयुक्त रूपमा गर्दछन् भने त्यसको फल अनन्त गुणा बढी हुन्छ। तसर्थ पति र पत्नी दुवैले स्नान आदिबाट शुद्ध भई पवित्र वस्त्र धारण गरेर आफ्नो मन र वाणीलाई पूर्ण रूपमा एकाग्र मौन वा केवल भगवत चर्चामा लगाएर पूजाको स्थानमा प्रवेश गर्नुपर्दछ। सबैभन्दा पहिले घरको कुनै पवित्र कुना वा पूजा कोठाको भुइँलाई शुद्ध र पवित्र पार्नु पर्दछ। शास्त्र अनुसार गाईको ताजा र पवित्र गोबर लिएर त्यस भुइँमा सुन्दर गोल वा चौकर चार कुने मण्डल बनाएर लिप्नुपर्छ। वैदिक सनातन धर्ममा गाईको गोबरलाई परम पवित्र र लक्ष्मीको निवास स्थान मानिएको छ।

जसले भुइँका समस्त कीटाणु र नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ। जब गोबरले लिपेको त्यो भूमि थोरै सुक्दछ, तब त्यस शुद्ध भूमिको माथि व्रतको पूर्ण सिद्धिका लागि अटुट र सफा भएका चामल, सेतो चामलका दानाहरूद्वारा अत्यन्तै सुन्दर कलात्मक र शास्त्र सम्मत 8 दलवाला कमल, अष्टदल कमल मण्डल बनाउनु पर्छ। यो अष्टदल कमल साक्षात भगवानको हृदय र ब्रह्माण्डको प्रतीक हो, जहाँ भगवानको आसन स्थापित गरिन्छ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, यसरी चामलबाट सुन्दर अष्टदल कमलको निर्माण गरिसकेपछि त्यस मण्डलको ठिक बीचमा कलश स्थापनाको विधि आरम्भ गर्नुपर्छ। कलशको चयन गर्दा मनुष्यले आफ्नो आर्थिक क्षमता अनुसार स्वर्ण, चाँदी, तामा अथवा माटोको नयाँ सुन्दर कतै पनि नफुटेको सफा र छिद्र रहित कुनै पनि प्वाल नभएको शुद्ध कलश लिनुपर्दछ। व्रतमा कतैबाट पनि पानी नचुइने र सफा कलश हुनु परम आवश्यक छ। त्यस छिद्र रहित शुद्ध कलशलाई मन्त्र उच्चारणका साथ त्यस अष्टदल कमलको मण्डलमाथि स्थापित गर्नुपर्दछ। कलश स्थापित गरिसकेपछि त्यस कलशको भित्र संसारका पवित्र नदीहरूको शुद्ध जल वा सफा र पवित्र कुवाको जल, तीर्थको जल जललाई भनिन्छ, पूर्ण रूपमा भर्नुपर्दछ। जब कलशमा जल भरिन्छ, तब हातमा कुश र अक्षता लिएर ब्रह्माण्डमा रहेका समस्त पवित्र तीर्थहरू र नदीहरूलाई त्यस कलशको जलमा निवास गर्नको लागि श्रद्धापूर्वक आह्वान गर्नुपर्छ। मनुष्यले प्रार्थना गर्दै भन्नुपर्छ, हे गङ्गा, हे गोदावरी, हे कावेरी, हे सरस्वती, हे यमुना, हे नर्मदा, हे सिन्धु र सम्पूर्ण पवित्र तीर्थहरू, हजुरहरू सबै मेरो जीवनको परम शान्तिका लागि, मेरा करोडौं जन्मको पापको पूर्ण नाश गर्नका लागि, यस पुरुषोत्तम व्रतको सिद्धिका लागि कृपा गरेर यस हे सिन्धु र सम्पूर्ण पवित्र तीर्थहरू, हजुरहरू सबै मेरो जीवनको परम शान्तिका लागि, मेरा करोडौं जन्मको पापको पूर्ण नाश गर्नका लागि, यस पुरुषोत्तम व्रतको सिद्धिका लागि कृपा गरेर यस कलशको जलमा आएर निवास गर्नुहोस्। यस प्रकारको प्रार्थना गरेपछि त्यो कलशको जल साक्षात अमृत समान बन्दछ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढ धनुवा, कलशमा तीर्थहरूको आह्वान गरिसकेपछि त्यस कलशको मुखमा आँपको वा बर पिपलको 5 वा 7 ताजा पातहरू पञ्चपल्लव राख्नुपर्छ। त्यसपछि वैदिक वा पौराणिक मन्त्रहरूको उच्चारण गर्दै त्यस कलशलाई गन्ध, चन्दन, अक्षता, धूप, दीप, नैवेद्य, फलफुलहरू र ताजा एवं सुगन्धित पुष्पहरू अर्पण गरी विधिपूर्वक पूजा गर्नुपर्छ। कलशको घाँटीमा पवित्र रातो धागो, जसलाई रक्षा सूत्र वा कलावा भनिन्छ, यो बाँध्नुपर्छ। यस प्रकार कलशको पूर्ण पूजा सम्पन्न भएपछि त्यस कलशको मुखको माथि एउटा सुन्दर सफा र चम्किलो तामाको पात्र, तामाको कचरा वा थाली राख्नुपर्दछ। तर त्यो पात्र राख्नुभन्दा अगाडि त्यस तामाको पात्रलाई भगवान श्रीहरिको परम प्रिय र मंगलकाली पहेँलो वस्त्रले पूरै बेरिएको हुनुपर्छ। पहेँलो रंग भगवान श्रीकृष्णको पीताम्बरको प्रतीक हो। त्यसपछि त्यस पहेँलो कपडाले बेरिएको तामाको पात्रको माथि साक्षात भगवान पुरुषोत्तमको दिव्य रूप अर्थात राधा कृष्णको मूर्ति, श्री राधा र श्रीकृष्णको संयुक्त सुन्दर प्रतिमा वा मूर्तिलाई स्थापित गर्नुपर्छ। मूर्ति सुन, चाँदी, तामा वा अष्टधातुको हुन सक्छ, जुन कतैबाट पनि खण्डित हुनुहुँदैन। जब राधा कृष्णको मूर्ति त्यस कलशमाथि स्थापित हुन्छ, तब व्रत बस्ने दम्पतिले आफ्नो हृदयमा अगाध भक्तिले पूर्ण भएर शास्त्रमा बताइएको 16 16 प्रकारका सामग्री र सेवाले भगवानको पूजन गर्नुपर्छ। भगवानलाई पाद्य अर्घ आचमनीय अर्पण गर्ने, पञ्चमृतले र शुद्ध जलले स्नान गराउने, दिव्य वस्त्र र जनै चढाउने, चन्दन लगाउने, सुगन्धित फूल र तुलसीको पात अर्पण गर्ने, धूप दीप देखाउने, अनेक प्रकारका मधुर पकवान र फलफूलहरूको नैवेद्य चढाउने, ताम्बुल, पानको पात र सुपारी अर्पण गर्ने, अन्तमा कपुर वा घिउको बत्ती बालेर भगवानको महाआरती गर्नुपर्छ। यो नै पुरुषोत्तम मासको मुख्य र आधारभूत पूजा विधि हो। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले महाप्रतापी राजा दृढ धनवालाई

पुरुषोत्तम मासको व्रतको शुरूआत कसरी गर्ने, ब्रह्म मुहूर्तमा उठेर के गर्ने, सन्ध्या भजनको महत्व के हो, कसरी घरको भुइँलाई गाईको गोबरले लिपेर चामलको अष्टदल कमल बनाई कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति राखी पूजा गर्नु पर्दछ भन्ने यो परम पावन र वैज्ञानिक विधि सविस्तार वर्णन गर्नुभयो। राजा दृढधनुवा महर्षि वाल्मीकिको मुखारविन्दबाट यो दिव्य विधि सुनेर अत्यन्तै कृतज्ञ र आनन्दित भए। हे ऋषिहरू, यो 20 अध्याय पुरुषोत्तम मासको व्रतको पहिलो ढोका हो जसले मनुष्यलाई बाह्य र आन्तरिक रूपमा शुद्ध भएर भगवानको चरणमा कसरी पुग्ने भन्ने कुराको ज्ञान दिन्छ। यस अध्यायमा कलश स्थापना र राधा कृष्णको स्थापनाको विधि बताइएको छ। तर पूजा गर्दा कुन कुन विशिष्ट मन्त्रहरूको उच्चारण गर्नुपर्छ, भगवानलाई अर्पण गरिने सामग्रीहरूको आध्यात्मिक अर्थ के हो र यस महिनाभरि भोजन र उपवासको कुन कठोर नियम पालन गर्नुपर्छ जसका कारण मनुष्यको यो व्रत पूर्ण रूपमा सफल हुन्छ, यो सम्पूर्ण परम गोपनीय अलौकिक र कल्याणकारी वृत्तान्त अब 21 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ वा पढ्दछ उसलाई यस लोकमा समस्त सुख र अन्त्यमा वैकुण्ठ लोक प्राप्त हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत विधि कलश स्थापन राधा कृष्ण भोजनम नाम 20 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योतिमा अब अगाडि कार्यक्रम भजनार्पण। यस कार्यक्रमका प्रायोजक
1: जे जे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक हुनी।
0: नमस्कार, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को यो प्रस्तुति कार्यक्रम भजनार्पण मा यहाँलाई स्वागत छ। शुद्धता को पहिचान जे जे ज्वेलर्स को प्रायोजन मा रहेको यो प्रस्तुति मा सुमधुर भजन का साथ मा सभ्यता तिवारी यहाँसँग रहनेछु।

0: एफएम अध्यात्म ज्योति को प्रस्तुति में अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजनार्पण। यस कार्यक्रम का प्रायोजक
1: जे जे ज्वेलर्स बसंतपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनी।
0: एफएम अध्यात्म ज्योति 104.8
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020 76888।
4: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएम

0: एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
5: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
6: कहिले अय्या एकातिर कहिले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि तिर,
7: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
6: अय्या भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
7: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
8: सम्पर्क 9808030007।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: एफएम अध्यात्म ज्योति को प्रस्तुति में अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन अर्पण। यस कार्यक्रम का प्रायोजक
1: जे जे ज्वेलर्स बसंतपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनी।
0: आदरणीय श्रोता अहिले यहाँ एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम भजनार्पण सुन्दै हुनुहुन्छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो प्रस्तुतिमा म यहाँलाई सुमधुर भजन सुनाइरहेकी छु।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को प्रस्तुति कार्यक्रम भजनार्पण यहाँ अहिले सुन्दै हुनुहुन्छ। बिहानको 8:30 हुँदैछ। अब केही समयको अन्तराल पश्चात सुमधुर भजनको प्रस्तुति जारी नै रहनेछ।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि।
6: श्रेष्ठ टेलरिङ, बाग बजार र चाबहिल।

0: खेलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। एफएम अध्यात्म ज्योतिको प्रस्तुतिमा अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजनार्पण। यस कार्यक्रमका प्रायोजक
1: जे जे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
0: यो अन्तराल पश्चात पुनः यहाँलाई कार्यक्रम भजनार्पणमा स्वागत छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो कार्यक्रममा यहाँ अहिले सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन।
1: 18-30-007
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने,
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9032445054,
2: 9849527181।

0: FM अध्यात्म ज्योति FM अध्यात्म ज्योति को प्रस्तुति में अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजनार्पण। यस कार्यक्रम का प्रायोजक
1: जे जे ज्वेलर्स बसंतपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनी।
0: आदरणीय श्रोता अहिले यहाँ एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा कार्यक्रम भजनार्पण सुन्दै हुनुहुन्छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यो कार्यक्रममा अहिले यहाँ सुमधुर भजन सुन्दै हुनुहुन्छ।

कार्यक्रम भजनार्पण एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ अहिले सुन्दै हुनुहुन्छ। शुद्धताको पहिचान जे जे ज्वेलर्सको प्रायोजनमा रहेको यस कार्यक्रमको समय आजको लागि पूरा भएको हुँदा कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। यहाँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: झीले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ
4: त्यसैले शुद्धता नै खोजौं
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
8: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर बैंक मुनि सम्पर्क नम्बर 5320411 98020676888
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुग

0: खिलौन नभर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: चौबिस क्यारेट भनेपछि चौबिस क्यारेट नै हुने फिर्ता गर्दाखेरि सुनको पूरा मूल्य पाइने।
1: निःशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032345054,
7: 9849528781।
9: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: Jyoti.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Zagem it ni apo phone out. Is it me fit? Me fit.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
9: FM AJ 104.8

0448.

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: One oh four eight.

सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक

0: Chatelring Center since 1975.
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: गडबड़ गडबड़ पेट गडबड़, जब पेट गडबड़ सबैतिर हडबड़।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 104.8.
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौं
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 98026788
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान
9: One oh four eight.

0: 104.8.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: 104.8.
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर पैलेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान मा 100% शुद्धता को ग्यारेन्टी दिने एक मात्र सिल्वर पैलेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको, खाना खानु पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048.

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 9802076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
10: जाडो भएपछि लगाउनु परेन त?
9: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
10: ह्या, एक दुई दिन मात्र त हो नि, पछि त कामै गर्दैन नि।
9: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
11: One oh four eight.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: Four eight.

0: 1048.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
7: जाडो भएपछि लगाउनु परेन त
6: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
7: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ

Barcelona. FM 104.8.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-4415-344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: FM 89.0

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM FG 104.8 MHz.
1: Before you, in fact, coming up next up.
0: FM FG 104.8 MHz.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अभिन अपने सुनतानी रुवा लोगिन के आपन रेडियो स्टेशन एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज।
4: अभिन अपने सुनतानी रुवा लोगन के आपन दिल के धड़कन कार्यक्रम फूल झारी

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अभिन अपने सुनतानी रोवा लोगिन के आपन रेडियो स्टेशन एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज।
4: अभिन अपने सुनतानी रोवा लोगन के आपन दिल के धड़कन कार्यक्रम फूल झारी

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस

0: गोल्ड पैलेस, सुप्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

1048.

0: 吧。
1: 哇哇，
0: 走那走
1: out on stretch the tailoring
0: yeah baby yeah
2: silver state सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति सङ्गीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

0: Out, out. Shrash the tailoring.
1: Yeah, baby, yeah.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9832345054,
5: 9849527781।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9802076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
12: जाडो भएपछि लगाउनु परेन त?
11: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
12: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
11: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
13: FM AJ 104.8 MHz.

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AJ 104.8 मेगाहर्जमा अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही सदाबहार हिन्दी फिल्मी गीतहरूबाट।
1: संग दिल ए तंग दिल

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
1: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98020 76888
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

करूंगी।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9049527781।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परेको छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
5: त्यसैले

0: सुर समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: FM अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: श्रेष्ठ टेलरिङ,
2: चिर परिचित, यहाँ श्रेष्ठ टेलरिङ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9832545 54,
3: 9849 5287181।

0: 是专辑。
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411 9800076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्यामा सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ। अब समय भएको छ व्यावसायिक सन्देशको।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथा ठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9800076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9032345054,
10: 9049528781।
3: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम मासको 20 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 20 अध्याय। श्री पुरुषोत्तम मास महात्म्यको 20 अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 19 अध्यायमा भगवान श्रीहरि श्रीकृष्णको मुखार विन्दबाट निस्किएको त्यो परम गोपनीय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली पुरुषोत्तम मासको महिमा श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी विधिको कठोर विधान र सात जन्मको पुत्रहीनताको भयानक प्रारब्धलाई पनि पुरुषोत्तम मासको अज्ञात रूपमा गरिएको एउटै व्रतले क्षणभरमै खरानी बनाइदियो र कसरी सुदेव ब्राह्मणका मृत पुत्र सुखदेव पुनः जीवित भएर 12,000 वर्षको दीर्घायु प्राप्त गरी वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। अब यस 20 अध्यायमा कथाले एउटा अत्यन्तै महत्वपूर्ण र व्यवहारिक मोड लिन्छ। अहिलेसम्म हजुरहरूले पुरुषोत्तम मासको महिमा र त्यसको फलको बारेमा इतिहास श्रवण गर्नुभयो, तर अब यस अध्यायमा साक्षात ब्रह्मर्षि वाल्मीकिको मुखारविन्दबाट यस परम पावन मासको वास्तविक शास्त्रीय र पूर्ण विधि विधानको वर्णन हुनेछ, जसलाई पालन गरेर मनुष्यले सजिलैसँग संसारका समस्त सुखहरू भोग्दै अन्त्यमा मोक्ष प्राप्त गर्न सक्दछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता, चिन्ता, मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। भगवान श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान नारायणको मुखारविन्दबाट राजा दृढधनवाको पूर्व जन्मको त्यो परम अद्भुत कारुणिक र मर्म स्पर्शी वृत्तान्त समाप्त भयो, तब त्यो दिव्य कथा सुनेर तिम्रो हृदय भक्ति र आश्चर्यले पुरै भरियो होला। हे नारद, तिमीले आफ्ना दुवै हात जोडेर परम पूजनीय तपस्याका भण्डार र दिव्य ज्ञानका सागर साक्षात भगवान नारायणको चरण कमलमा पुनः साष्टाङ्ग दण्डवत नमस्कार गर्यौ र आफ्नो मनमा जागेको महान कौतूहल र लोक कल्याणको भावनालाई प्रकट गर्दै सोध्न थाल्यौ। अब नारदजी भन्नुहुन्छ, हे तपोनिधि, हे सर्वेश्वर, हे अनाथका नाथ र सम्पूर्ण चराचर ब्रह्माण्डका स्वामी प्रभु, हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको महात्म्य सुनेर मेरो आत्मा तृप्त भएको छ, तर मेरो मनमा एउटा ठूलो जिज्ञासा उत्पन्न भएको छ। जब महर्षि वाल्मीकिले महाप्रतापी राजा दृढधनवालाई उसको पूर्व जन्मको सुदेव ब्राह्मणको इतिहास, छोरा सुखदेवको मरण र पुनर्जीवन र वनमा भेटिएको त्यो सुगा वास्तवमा उसको पुनर्जन्मको पुत्र सुखदेव नै थियो भन्ने परम गोपनीय रहस्य सुनाउनु भयो, तब यो सुनेर राजा दृढधनवाको प्रतिक्रिया के भयो त? हे प्रभु, आफ्नै पूर्वजन्मको यति धेरै कष्टकर र आश्चर्यमय इतिहास सुनेपछि ती चक्रवर्ती राजा दृढधनवा आफ्नो अज्ञानताबाट मुक्त भएर महर्षि वाल्मीकिलाई अगाडि अरू के भन्न लागे? उनीहरूको बीच कस्तो संवाद भयो? हे दयालु प्रभु, संसारका समस्त मानव जातिको हित र कल्याणका लागि कृपया गरेर यो अगाडिको दिव्य प्रसङ्ग मलाई विस्तारपूर्वक भनिदिनुहोस्, म हजुरको शरणमा छु। देवर्षि नारदको यस्तो परम पवित्र र लोक कल्याणकारी प्रश्न सुनेर भगवान नारायण मन्द मन्द मुस्कुराउनु भयो र आफ्नो मधु

र वाणीले नारदजीलाई प्रसन्न पार्दै अगाडिको वृत्तान्त सुनाउन थाल्नुभयो। भगवान नारायणले भन्नुभयो, हे नारद, ध्यान दिएर सुन। जब महर्षि वाल्मीकिले राजा दृढधनुवालाई उसको पूर्व जन्मको सर्वस्व रहस्य बचाउनु भयो, तब राजाको मनमा रहेको राजपाठ र ऐश्वर्यको घोर अहंकार क्षणभरमै पानीको फोका जस्तै पग्लिएर नष्ट भयो। उसको शरीरमा रोमाञ्च उत्पन्न भयो, आँखाहरूबाट कृतज्ञता र पश्चातापको आँसु बग्न थाल्यो। उनले हतार हतार आफ्नो सिंहासनबाट उत्रिएर महर्षि वाल्मीकिको चरणमा आफ्नो मुकुट राखेर रा साष्टाङ्ग प्रणाम गरे र दुवै हात जोडी अत्यन्तै विनम्र र गदगद स्वरमा प्रार्थना गर्न थाले। राजा दृढधनुवाको विनम्र प्रार्थना र लोकहितको प्रश्न राजा दृढधनुवाले महर्षि वाल्मीकिको अगाडि उभिएर आफ्नो काँपिरहेको आवाजमा भन्न थाले, हे मुनि श्रेष्ठ, हे त्रिकालदर्शी महर्षि, हजुरको कृपाले आज मेरो जीवन धन्य भएको छ। हजुरले मेरो आँखाहरूको अगाडि रहेको अज्ञानताको घोर अन्धकारको पर्दालाई सधैँका लागि च्यातिदिनुभयो। मैले बुझे कि मेरो यो वर्तमानको ऐश्वर्य, यो विशाल साम्राज्य र यो भोग विलास केवल मेरो पूर्व जन्ममा अन्जानमै गरिएको पुरुषोत्तम मासको सेवाको महाप्रसाद मात्र रहेछ। हे महामते, अब अन्जानमा वा अज्ञानता बस गरिएको पुरुषोत्तम मासको व्रतले म जस्तो एउटा सामान्य अभागी र दीन ब्राह्मणलाई यस जन्ममा सम्पूर्ण पृथ्वीको चक्रवर्ती राजा बनाउन सक्दछ र मृत छोरालाई 12,000 वर्षको आयु दिएर वैकुण्ठ पठाउन सक्दछ भने यदि कुनै मनुष्यले यस पृथ्वीमा पूरै होस र ज्ञानका साथ पूर्ण श्रद्धा र विधि विधान पूर्वक यस महिनाको सेवन वा व्रत गर्दछ भने उसको महिमा कति धेरै होला, त्यसको त कल्पना पनि गर्न सकिँदैन। अत हे पूजनीय मुनि, म हजुरको चरणमा यो प्रार्थना गर्दछु कि संसारका सम्पूर्ण मानिसहरूलाई जन्म मरण जराको भयानक कष्टबाट मुक्त गराई साक्षात मोक्ष प्रदान गर्ने यो परम पावन श्री पुरुषोत्तम मास व्रत वास्तवमा कसरी गर्नुपर्दछ, यस व्रतको वास्तविक नियम के हो, यस महिनामा कुन कुन देवताको पूजा आराधना गर्नुपर्दछ र यसको शास्त्रीय विधि विधान के हो। हे दयालु महर्षि, म त राजा हुँ, तर यस संसारमा अनेकौं मानिसहरू अज्ञानता गरिबी र कष्टमा बाँचिरहेका छन्। हजुरले कृपा गरेर ती सम्पूर्ण संसारका मानिसहरूको हित र कल्याणका लागि यो पुरुषोत्तम व्रतको पूर्ण विधि मलाई विस्तार पूर्वक बताइदिनुहोस्। राजा दृढधनुवाको यस्तो अत्यन्तै सुन्दर सात्विक र परोपकारी प्रश्न सुनेर महर्षि वाल्मीकि अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजालाई आशीर्वाद दिँदै पुरुषोत्तम मासको त्यो परम पावन र कल्याणकारी व्रतको विधि वर्णन गर्दै भन्न थाल्नुभयो। महर्षि वाल्मीकिले भन्नुभयो, हे राजन दृढधनुवा, तिमीले संसारका मानिसहरूको कल्याणका लागि अत्यन्तै श्रेष्ठ प्रश्न सोधेका छौ। अब म तिमीलाई पुरुषोत्तम मासको त्यो विधि सुनाउँछु जसलाई पालन गर्दा मनुष्यका करोडौं जन्मका पापहरू क्षणभरमै नष्ट हुन्छन्। हे राजन, पुरुषोत्तम मासको व्रत गर्ने दृढ संकल्प लिएका प्रत्येक मनुष्यले सबैभन्दा पहिले आफ्नो दैनिक जीवनको नित्य कर्मलाई पूर्ण रूपमा शुद्ध र व्यवस्थित बनाउनु पर्छ। व्रतको अवधिभर मनुष्यले प्रत्येक दिन सूर्योदय हुनुभन्दा अगाडि रात्रिको अन्तिम प्रहरमा अर्थात् ब्रह्म मुहूर्तमा सूर्योदय भन्दा करिब 1.5 घण्टा अगाडिको समयमा आफ्नो निन्द्रालाई त्यागेर उठ्नु पर्दछ। ब्रह्म मुहूर्तमा उठ्ने बित्तिकै मनुष्यले आफ्नो ओछ्यानमा शान्त भएर बस्नुपर्दछ र आफ्ना दुवै हत्केलालाई हेर्दै

यो मन्त्रको स्मरण गरी साक्षात चराचर ब्रह्माण्डका स्वामी सृष्टिकर्ता पालनकर्ता र संहारकर्ता परमेश्वरको चिन्तन गर्नुपर्दछ। आफ्नो मनमा भगवान श्रीहरि नारायणको दिव्य स्वरूपको ध्यान गरिसकेपछि मात्र धरती माताको चरण स्पर्श गरी क्षमा माग्दै ओछ्यानबाट तल उत्रिनुपर्छ। त्यसपछि मनुष्यले शास्त्रमा बताइएको नियम र दिशाको विचार गर्दै कुटी वा घरबाट बाहिर गएर शौच आदि सम्पन्न गर्नुपर्छ। शौच क्रिया सकेपछि राम्रोसँग माटो पानी वा साबुनले आफ्नो हात खुट्टालाई र मुखलाई धोएर पूर्ण रूपमा शुद्ध हुनुपर्छ। शरीर बाह्य रूपमा शुद्ध भएपछि मात्रै दन्त धावनको कार्य गर्नुपर्छ, अर्थात् दाँत माझ्ने काम गर्नुपर्छ। शौच आदि र दन्त धावनको कार्य समाप्त गरिसकेपछि व्रत बस्ने मनुष्यले कुनै पनि पवित्र नदी जलाशय कुवा वा सम्भव नभएमा आफ्नै घरमै तीर्थहरूको स्मरण गर्दै शुद्ध र शीतल जलले विधिपूर्वक स्नान गर्नुपर्दछ। स्नान गर्दा

मन्त्रको उच्चारण गर्नुपर्छ, जसका कारण घरको पानी पनि गंगा जल जस्तै पवित्र बन्दछ। स्नान गरिसकेपछि शरीरलाई सफा वस्त्रले पुछेर शास्त्र अनुसार सफा सुती र पवित्र वस्त्रहरू धारण गर्नुपर्छ। वस्त्र धारण गरिसकेपछि मनुष्यले एउटा शान्त र पवित्र स्थानमा पूर्व वा उत्तर दिशातर्फ मुख गरेर आसनमा बस्नुपर्छ। त्यहाँ बसेर सबैभन्दा पहिले आफ्नो श्वास प्रश्वासको गतिलाई नियन्त्रण गर्ने र मनलाई एकाग्र बनाउने प्राणायाम पूर्वक कुम्भक वा रेचकको विधिले गर्नुपर्छ। प्राणायाम गर्दा मनका समस्त विकारहरू, चञ्चलता र पापहरू नष्ट हुन्छन् र मनमा सात्विक ऊर्जाको सञ्चार हुन्छ। प्राणायाम गरिसकेपछि मनुष्यले आफ्नो कुल र परम्परा अनुसारको सन्ध्या बन्दन प्रातकालीन सन्ध्या आरम्भ गर्नुपर्छ। सन्ध्या बन्दन गर्दा हातमा जल लिएर आचमन गर्ने, शरीरका अङ्गहरूको न्यास गर्ने र पवित्र मन्त्रहरूको उच्चारण गर्नुपर्छ। हे राजन, प्रातकालीन सन्ध्या बन्दनको सबैभन्दा ठूलो मुख्य नियम यो हो कि जबसम्म आकाशमा सूर्यदेवको प्रत्यक्ष दर्शन हुँदैन तबसम्म मनुष्यले एकाग्र चित्त भएर हातमा जपमाला लिएर वेदको सर्वोपरि र महामन्त्र मानिने गायत्री मन्त्रको निरन्तर जप गरिरहनुपर्छ। गायत्री जप गर्दा मनमा सूर्यमण्डलको बीचमा विराजमान रहनुभएकी गायत्री माताको ध्यान गर्नुपर्छ। जब आकाशमा सूर्यदेवको लालिमा प्रकट हुन्छ र सूर्य भगवानको प्रत्यक्ष दर्शन हुन थाल्छ तब गायत्री जपलाई विश्राम दिएर तामाको पात्रमा शुद्ध जल, रक्त चन्दन, अक्षता र रातो फूल राखेर रा वैदिक वा पौराणिक सूर्य मन्त्रहरूको उच्चारण गर्दै भगवान श्री सूर्य नारायणलाई अर्घ देवे अर्घदान गर्नुपर्दछ। सूर्यलाई अर्घ दिँदा दुवै हातलाई आफ्नो बक्ष वा छाती वा शिरको माथि उठाएर जलको धारा खसाल्नु पर्दछ र सूर्यदेवलाई साष्टाङ्ग प्रणाम गर्नुपर्दछ। सूर्य नारायणलाई अर्घ दिइसकेपछि मात्रै प्रातकालीन नित्य कर्म पूर्ण भएको मानिन्छ। हे महाराज दृढ धनुवा, जसरी बिहानको सन्ध्याको नियम छ ठिक त्यसै गरी सायकालमा अर्थात् साँझको समयमा जब सूर्य अस्ताउन लाग्छन् त्यो समयमा पनि मनुष्यले सायकालीन सन्ध्या वदन गर्नुपर्छ। साँझको सन्ध्या गरिसकेपछि मनुष्यले आदर र कृतज्ञताका साथ आफ्ना पूजनीय गुरु, माता पिता र वृद्धहरूको चरणमा नमस्कार गर्नुपर्छ र आफू उभिएको आफ्ना खुट्टाहरू तथा सम्पूर्ण भार थामेर बस्नुभएकी पवित्र भूमि धरती मातालाई भक्तिपूर्वक नमस्कार गर्नुपर्दछ। त्यसपछि मनुष्यले आफ्ना नित्य कर्महरूमा वा दिनभरिका कार्यहरूमा जानी वा नजानी भएका सम्पूर्ण गल्तीहरू, त्रुटिहरू र अपराधहरूको क्षमा माग्नको लागि भगवानको सामुन्ने उभिएर

कमी त्रुटिहरू तत्कालै पूरा भएर सम्पूर्ण बन्दछन्। तिनै साक्षात अच्युत भगवानलाई म वन्दना गर्दछु। यस परम पावन मन्त्रबाट भगवानसँग आर्त भावले प्रार्थना गर्नुपर्दछ। आदरणीय श्रोता, महर्षि वाल्मीकि सन्ध्या वन्दनको महिमा बताउँदै राजालाई भन्नुहुन्छ, हे राजन, जो ब्राह्मण वा मनुष्य सदा सर्वदा पूर्ण श्रद्धा भक्ति र शास्त्रमा बताइएको विधिपूर्वक तीनै काल वा दुवै काल सन्ध्या वन्दन गर्दछ, उसको आत्मिक शक्ति यति धेरै बढ्छ कि उसलाई यस चराचर संसारका तीनै लोकमा स्वर्ग मर्त्य र पातल कुनै पनि कार्य वा वस्तु प्राप्त गर्न कति पनि कठिन हुँदैन। सन्ध्या गर्ने भक्तका अगाडि समस्त बाधाहरू स्वतः नष्ट हुन्छन्। हे राजन, यो जुन मैले तिमीलाई सुनाए यो सबै कृत्य दिनको पूर्व भागको नित्य कर्म हो, जसलाई व्रत बस्ने वा नबस्ने सबैले अनिवार्य रूपमा पालन गर्नुपर्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढ धनवा, यस प्रकार आफ्नो नित्य कर्म स्नान सन्ध्या जप आदि पूर्ण रूपमा समाप्त गरिसकेपछि मात्रै मनुष्यले भगवान श्रीहरि पुरुषोत्तम नारायणको विशेष पूजा उत्सव आरम्भ गर्नुपर्छ। यो पूजा कुनै एक्लो मानिसले भन्दा पनि यदि घरमा स्त्री पुरुष पति पत्नी दुवै मिलेर संयुक्त रूपमा गर्दछन् भने त्यसको फल अनन्त गुणा बढी हुन्छ। तसर्थ पति र पत्नी दुवैले स्नान आदिबाट शुद्ध भई पवित्र वस्त्र धारण गरेर आफ्नो मन र वाणीलाई पूर्ण रूपमा एकाग्र मौन वा केवल भगवत चर्चामा लगाएर पूजाको स्थानमा प्रवेश गर्नुपर्दछ। सबैभन्दा पहिले घरको कुनै पवित्र कुना वा पूजा कोठाको भुइँलाई शुद्ध र पवित्र पार्नु पर्दछ। शास्त्र अनुसार गाईको ताजा र पवित्र गोबर लिएर त्यस भुइँमा सुन्दर गोल वा चौकर चार कुने मण्डल बनाएर लिप्नुपर्छ। वैदिक सनातन धर्ममा गाईको गोबरलाई परम पवित्र र लक्ष्मीको निवास स्थान मानिएको छ, जसले भुइँका समस्त कीटाणु र नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ। जब गोबरले लिपेको त्यो भूमि थोरै सुक्दछ तब त्यस शुद्ध भूमिको माथि व्रतको पूर्ण सिद्धिका लागि अटुट र सफा भएका चामल सेतो चामलका दानाहरूद्वारा अत्यन्तै सुन्दर कलात्मक र शास्त्र सम्मत आठ दलवाला कमल अष्टदल कमल मण्डल बनाउनु पर्छ। यो अष्टदल कमल साक्षात भगवानको हृदय र ब्रह्माण्डको प्रतीक हो, जहाँ भगवानको आसन स्थापित गरिन्छ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, यसरी चामलबाट सुन्दर अष्टदल कमलको निर्माण गरिसकेपछि त्यस मण्डलको ठिक बीचमा कलश स्थापनाको विधि आरम्भ गर्नुपर्छ। कलशको चयन गर्दा मनुष्यले आफ्नो आर्थिक क्षमता अनुसार स्वर्ण चाँदी तामा अथवा माटोको नयाँ सुन्दर कतै पनि नफुटेको सफा र छिद्र रहित कुनै पनि प्वाल नभएको शुद्ध कलश लिनुपर्दछ। व्रतमा कतैबाट पनि पानी नचुइने र सफा कलश हुनु परम आवश्यक छ। त्यस छिद्र रहित शुद्ध कलशलाई मन्त्र उच्चारणका साथ त्यस अष्टदल कमलको मण्डलमाथि स्थापित गर्नुपर्दछ। कलश स्थापित गरिसकेपछि त्यस कलशको भित्र संसारका पवित्र नदीहरूको शुद्ध जल वा सफा र पवित्र कुवाको जल तीर्थको जल जललाई भनिन्छ पूर्ण रूपमा भर्नुपर्दछ। जब कलशमा जल भरिन्छ तब हातमा कुश र अक्षता लिएर ब्रह्माण्डमा रहेका समस्त पवित्र तीर्थहरू र नदीहरूलाई त्यस कलशको जलमा निवास गर्नको लागि श्रद्धापूर्वक आह्वान गर्नुपर्छ। मनुष्यले प्रार्थना गर्दै भन्नुपर्छ, हे गङ्गा, हे गोदावरी, हे कावेरी, हे सरस्वती, हे यमुना, हे नर्मदा, हे सिन्धु र सम्पूर्ण पवित्र तीर्थहरू, हजुरहरू सबै मेरो जीवनको परम शान्तिका लागि मेरा करोडौं जन्मको पापको पूर्ण नाश गर्नका लागि यस पुरुषोत्तम व्रतको सिद्धिका लागि कृपा गरेर यस कलशको जलमा आएर निवास गर्नुहोस्। यस प्रकारको प्रार्थना गरेपछि त्यो कलशको जल साक्षात अमृत समान बन्दछ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज दृढ धनुवा, कलशमा तीर्थहरूको आह्वान गरिसकेपछि त्यस कलशको मुखमा आँपको वा बर पिपलको पाँचवटा वा सातवटा ताजा पातहरू पञ्चपल्लव राख्नुपर्छ। त्यसपछि वैदिक वा पौराणिक मन्त्रहरूको उच्चारण गर्दै त्यस कलशलाई गन्ध चन्दन अक्षता धूप दीप नैवेद्य फलफुलहरू र ताजा

अर्थात जसको स्मरण र नाम उच्चारण मात्रले हाम्रा समस्त तपस्या यज्ञ र क्रियाहरूमा रहेका कमी त्रुटिहरू तत्कालै पूरा भएर सम्पूर्ण बन्दछ। अर्थात् जसको स्मरण र नाम उच्चारण मात्रले हाम्रा समस्त तपस्या यज्ञ र क्रियाहरूमा रहेका

एवं सुगन्धित पुष्पहरू अर्पण गरी विधि पूर्वक पूजा गर्नुपर्छ। कलशको घाँटीमा पवित्र रातो धागो, जसलाई रक्षा सूत्र वा कलावा भनिन्छ, यो बाँध्नुपर्छ। यस प्रकार कलशको पूर्ण पूजा सम्पन्न भएपछि त्यस कलशको मुखको माथि एउटा सुन्दर सफा र चम्किलो तामाको पात्र, तामाको कचरो वा थाली राख्नु पर्दछ। तर त्यो पात्र राख्नुभन्दा अगाडि त्यस तामाको पात्रलाई भगवान श्रीहरिको परम प्रिय र मंगलकाली पहेँलो वस्त्रले पूरै बेरिएको हुनुपर्छ। पहेँलो रंग भगवान श्रीकृष्णको पीताम्बरको प्रतीक हो। त्यसपछि त्यस पहेँलो कपडाले बेरिएको तामाको पात्रको माथि साक्षात भगवान पुरूषोत्तमको दिव्य रूप अर्थात राधा कृष्णको मूर्ति, श्री राधा र श्रीकृष्णको संयुक्त सुन्दर प्रतिमा वा मूर्तिलाई स्थापित गर्नुपर्छ। मूर्ति सुन, चाँदी, तामा वा अष्टधातुको हुन सक्छ, जुन कतैबाट पनि खण्डित हुनुहुँदैन। जब राधा कृष्णको मूर्ति त्यस कलशमाथि स्थापित हुन्छ, तब व्रत बस्ने दम्पतिले आफ्नो हृदयमा अगाध भक्तिले पूर्ण भएर शास्त्रमा बताइएको षोडशोपचार, सोह्र प्रकारका सामग्री र सेवाले भगवानको पूजन गर्नुपर्छ। भगवानलाई पाद्य अर्घ, आचमनीय अर्पण गर्ने, पञ्चमृतले र शुद्ध जलले स्नान गराउने, दिव्य वस्त्र र जनै चढाउने, चन्दन लगाउने, सुगन्धित फूल र तुलसीको पात अर्पण गर्ने, धूप दीप देखाउने, अनेक प्रकारका मधुर पकवान र फलफूलहरूको नैवेद्य चढाउने, ताम्बुल, पानको पात र सुपारी अर्पण गर्ने, अन्तमा कपुर वा घिउको बत्ती बालेर भगवानको महाआरती गर्नुपर्छ। यो नै पुरूषोत्तम मासको मुख्य र आधारभूत पूजा विधि हो। आदरणीय श्रोता, अब सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले महाप्रतापी राजा दृढ धनवालाई पुरूषोत्तम मासको व्रतको शुरूआत कसरी गर्ने, ब्रह्म मुहूर्तमा उठेर के गर्ने, सन्ध्या भजनको महत्व के हो, कसरी घरको भुइँलाई गाईको गोबरले लिपेर चामलको अष्टदल कमल बनाई कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति राखी पूजा गर्नु पर्दछ भन्ने यो परम पावन र वैज्ञानिक विधि सविस्तार वर्णन गर्नुभयो। राजा दृढ धनवा महर्षि वाल्मीकिको मुखारविन्दबाट यो दिव्य विधि सुनेर अत्यन्तै कृतज्ञ र आनन्दित भए। हे ऋषिहरू, यो 20 अध्याय पुरूषोत्तम मासको व्रतको पहिलो ढोका हो, जसले मनुष्यलाई बाह्य र आन्तरिक रूपमा शुद्ध भएर भगवानको चरणमा कसरी पुग्ने भन्ने कुराको ज्ञान दिन्छ। यस अध्यायमा कलश स्थापना र राधा कृष्णको स्थापनाको विधि बताइएको छ। तर पूजा गर्दा कुन कुन विशिष्ट मन्त्रहरूको उच्चारण गर्नुपर्छ, भगवानलाई अर्पण गरिने सामग्रीहरूको आध्यात्मिक अर्थ के हो, र यस महिनाभरि भोजन र उपवासको कुन कठोर नियम पालन गर्नुपर्छ जसका कारण मनुष्यको यो व्रत पूर्ण रूपमा सफल हुन्छ, यो सम्पूर्ण परम गोपनीय, अलौकिक र कल्याणकारी वृत्तान्त अब 21 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्दै जानेछु। यो कथा जसले सुन्दछ वा पढ्दछ, उसलाई यस लोकमा समस्त सुख र अन्त्यमा वैकुण्ठ लोक प्राप्त हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा वाल्मीकि संवादे पुरूषोत्तम मास व्रत विधि कलश स्थापन राधा कृष्ण भोजनम नाम 20 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

0: पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्भर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
5: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
6: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरी।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800 30 007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले
8: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
9: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यु रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9800 20 76 888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस,
13: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
12: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
13: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
12: सेमिनार गोष्ठीका लागि उपयुक्त
13: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
13: सम्पर्क नम्बर
12: 9141470164,
13: 9032445054,
12: 9049528781।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88, 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 23 गते शनिबार, तदनुसार जुन महिनाको 6 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, खष्टी तिथि, धनिष्ठा नक्षत्र, इन्द्र आनन्दादि योग गर कर्ण प्रवर्ध योगा, आज चन्द्रमा मकर राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित, आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 21 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 21 औं अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता त्रिकालदर्शी र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 20 अध्यायमा महर्षि वाल्मीकिको मुखारविन्दबाट निस्किएको त्यो परम पावन र कल्याणकारी श्री पुरुषोत्तम मास व्रतको प्रारम्भिक विधि विधान श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी व्रत बस्ने मनुष्यले ब्रह्म मुहूर्तमा उठ्नुपर्छ, शौच आदि कर्म र स्नान गरेर कसरी प्रातकालीन सन्ध्या र गायत्री जप गर्नुपर्दछ र कसरी घरको पवित्र भूमिलाई गाईको गोबरले लिपेर चामलद्वारा सुन्दर अष्टदल कमलको निर्माण गरी कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति स्थापित गर्नुपर्दछ। अब यो 21 अध्यायमा कथाले एउटा अत्यन्तै गुण आध्यात्मिक र शास्त्रीय रहस्यको क्षेत्रमा प्रवेश गर्दछ। कलशको माथि मूर्ति स्थापना गर्नु मात्र पूजाको पूर्णता होइन, जबसम्म त्यस मूर्तिमा साक्षात ईश्वरको दिव्य चेतना र प्राणको सञ्चार हुँदैन तबसम्म त्यो मूर्ति केवल एउटा भौतिक वस्तु मात्र रहन्छ। तसर्थ यस अध्यायमा साक्षात भगवान नारायणले देवर्षि नारदलाई मूर्तिको प्राण प्रतिष्ठाको त्यो परम गोप्य वैदिक र तान्त्रिक विधि विस्तारपूर्वक बताउनुहुनेछ, जसद्वारा एउटा धातु वा ढुङ्गाको मूर्ति साक्षात जीवित र जाग्दो देवताको रूपमा परिणत हुन्छ। यसका साथै भगवानलाई अर्पण गरिने आसन पाद्य आचमन पञ्चामृत स्नान वस्त्र योग्य पवित्र चन्दन र अक्षता जस्ता उपचारहरूको मन्त्र सहितको पूर्ण विधि यस अध्यायमा प्रकट हुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। आदरणीय श्रोता श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान श्री कृष्णले अर्जुनलाई पुरुषोत्तम मासको महिमा सुनाउनु भयो र महर्षि वाल्मीकिले राजा दृढधनुवालाई कलश स्थापनाको विधि बुझाउनु भयो, त्यसपछि मूर्तिको देवत्व जागृत गर्ने विधिको वर्णन सुरु गर्नुभयो। भगवान हरि देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुहुन्छ, हे नारद, जब भक्तले कलशको माथि तामाको पात्रमा श्री राधा कृष्णको सुन्दर प्रतिमा स्थापित गर्दछ तब सबैभन्दा पहिले त्यस प्रतिमालाई आध्यात्मिक रूपमा शुद्ध र जागृत गर्नु परम आवश्यक हुन्छ। हे नारद, शास्त्रको यो अकाट्य नियम छ कि यदि कुनै धातु जस्तै सुन चाँदी तामा पित्तल वा अष्ट धातु अथवा ढुङ्गाको मूर्तिलाई विधिपूर्वक संस्कार गरिएन भने त्यो मूर्ति केवल धातु वा निर्जीव पदार्थ मात्र रहन्छ। त्यस्तो संस्कारविहीन मूर्तिमा पूजा गर्दा न त कुनै आध्यात्मिक फल मिल्दछ न त भगवानको कृपा नै प्राप्त हुन्छ, किनकि त्यहाँ भगवानको चेतना जागृत भएको हुँदैन। तसर्थ धातुको त्यस जड शरीरमा परमात्माको परम चेतनालाई भित्राउनका लागि प्राण प्रतिष्ठाको विधि अनिवार्य रूपमा गर्नुपर्दछ। प्राण प्रतिष्ठा गर्नुभन्दा अगाडि त्यस प्रतिमालाई अग्निद्वारा शुद्ध अर्थात् अग्निको माध्यमबाट शुद्धिकरण गर्नुपर्छ। अग्निको अर्थ यहाँ भौतिक आगोमा मूर्तिलाई जलाउनु वा पगाल्नु होइन, बरु मन्त्रहरूको तेज र रापद्वारा अथवा घिउ र महको लेप लगाएर वा सुवर्ण शलाका अर्थात् सुनको सानो सियोद्वारा मूर्तिको आँखाहरू खोल्ने नेत्रोन्मिलन संस्कार गर्नु हो। पवित्र मन्त्रहरूको उच्चारणद्वारा मूर्तिको धातुमा रहेका निर्माणकालीन समस्त दोषहरू कालीगढको हस्त स्पर्शबाट लागेका अशुद्धिहरू र अन्य प्रदूषणहरूलाई पूर्ण रूपमा जलाएर भस्म गर्नु नै अग्निशुद्धि हो। अग्निको यो मन्त्रमय शुद्धिकरणपछि मात्र यो मूर्ति प्राण प्रतिष्ठाका लागि योग्य र पवित्र बन्दछ।
भगवान नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब मूर्तिको अग्नि र मन्त्रद्वारा पूर्ण शुद्धि हुन्छ तब वेद र शास्त्रका मन्त्रहरूलाई राम्रोसँग जान्ने पवित्र आचरण भएका र जितेन्द्रिय भएका ब्राह्मणहरू जसले वेदोक्त मन्त्रहरूको मर्म बुझेका हुन्छन् तिनीहरूद्वारा प्राण प्रतिष्ठाको मुख्य कार्य प्रारम्भ गर्नुपर्छ। त्यस विद्वान ब्राह्मणले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र गरी साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै आफ्नो दाहिने हातको अंगुठा अर्थात बुढी औंलालाई त्यस स्थापित गरिएको मूर्तिको हृदय भागमा अर्थात छातीको बीचमा दृढताका साथ निरन्तर राख्नुपर्छ। ब्राह्मणले आफ्नो अंगुठालाई भगवानको हृदयमा राखेर यो ध्यान गर्नु पर्दछ कि उनको आफ्नै प्राण शक्ति र ब्रह्माण्डको दिव्य चेतना त्यस प्रतिमा भित्र प्रवेश गरिरहेको छ। त्यस समयमा उनले ऋग्वेदको परम शक्तिशाली र सुप्रसिद्ध विष्णुकुलको महामन्त्र तदिष्टो परम पदम सदा पश्यन्ति सूर्य यो उच्च र स्पष्ट स्वरमा निरन्तर उच्चारण गर्नुपर्छ। यो मन्त्र साक्षात भगवान पुरुषोत्तमको बीज मन्त्र समान हो जसले ब्रह्माण्डको व्यापक विष्णु चेतनालाई एक ठाउँमा केन्द्रित गर्ने सामर्थ्य राख्दछ। त्यसपछि ब्राह्मणले अत्यन्तै श्रद्धा र एकाग्रताका साथ ती प्राण प्रतिष्ठाका विशिष्ट मन्त्रहरूको पाठ गर्दै मूर्तिको भित्र प्राणको आवागमन र स्थिरताको प्रार्थना गर्नुपर्छ। मन्त्रको भाव यो हुनु पर्दछ कि त्यस स्थापित गरिएको राधा कृष्णको मूर्तिमा साक्षात परमात्माका दिव्य प्राणहरू सदा सर्वदाका लागि प्रतिष्ठित रहन्। यस मूर्तिमा भगवानको चेतना स्थिर रहोस् र यो चेतना कहिले पनि बाहिर जान नपाओस्। यस मूर्तिमा प्राणहरू संलग्न रहन् र यसको देवत्व कहिले नष्ट नहोस्। अर्थात् यो मूर्ति अब केवल धातुको टुक्रा होइन, यो त साक्षात ईश्वरको जीवित र जाग्दो महाशरीर बनोस्। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे देवर्षि, यस प्रकार ऋग्वेदका मन्त्रहरू र हृदयमा अङ्ग गुष्ठको स्पर्श गरिसकेपछि त्यस प्रतिमामा पूर्ण रूपमा देवत्व अर्थात् भगवानको वास्तविक स्वरूप र अलौकिक शक्ति प्रकट गर्नका लागि प्रतिमामा देवत्व ल्याउने यजुर्वेदका परम पावन प्राण प्रतिष्ठा सूक्त र मन्त्रहरूको पाठ पढ्नु पर्दछ। यजुर्वेदका ती मन्त्रहरूको उच्चारण गर्दा प्रत्येक मन्त्रको अन्त्यमा अत्यन्तै पवित्र तेजस्वी र कल्याणकारी स्वाहा शब्दको ध्वनि उच्चारण गर्नुपर्दछ। स्वाहा शब्दको उच्चारण गर्ने बित्तिकै ब्रह्माण्डको अदृश्य दिव्य ऊर्जा र भगवान पुरुषोत्तमको प्राण शक्ति आकाशबाट ओर्लिएर त्यस धातुको प्रतिमाको भित्र प्रवेश गर्दछ। मन्त्रहरूको घोर गर्जन र स्वाहाको पावन ध्वनिले गर्दा त्यस मूर्तिभित्र साक्षात प्राणको प्रतिष्ठा हुन्छ। जब यो विधि पूर्ण हुन्छ तब त्यो धातुको मूर्ति साक्षात श्री राधा कृष्णको दिव्य र जाग्दो स्वरूपमा परिणत हुन्छ जसले भक्तको भावना आँसु र पूजालाई प्रत्यक्ष रूपमा ग्रहण गर्न सक्दछ। यस प्रकार प्राणहरूलाई प्रतिमामा पूर्ण रूपमा स्थापित गरिसकेपछि व्रत बस्ने मनुष्यले आफ्ना दुवै आँखाहरू बन्द गरेर हृदयमा साक्षात गोलोक बिहारी पिताम्बरधारी मयूर मुकुटधारी मुरलीधर भगवान श्री पुरुषोत्तम नारायणको दिव्य र मंगलकारी रूपको ध्यान गर्नुपर्छ। ध्यान गर्दा मनमा यो दृढ विश्वास हुनुपर्छ कि मेरो अगाडि कलशको माथि जो मूर्ति विराजमान छ त्यो कुनै जड वस्तु होइन, बरु साक्षात भगवान श्रीकृष्ण र राधाजी मेरो कुटीमा मलाई अनुग्रहित गर्नका लागि प्रत्यक्ष रूपमा आउनु भएको छ। उहाँको यो अङ्ग अङ्गबाट करोडौं सूर्यको प्रकाश निस्किरहेको छ। आदरणीय श्रोता, भगवान नारायण भन्नुहुन्छ, हे नारद, जब मूर्तिमा प्राण प्रतिष्ठा र ध्यानको कार्य सम्पन्न हुन्छ तब भगवानको स्वागत र सत्कारका लागि षोडशोपचार पूजा अर्थात् सोह्र प्रकारका सेवाहरूको क्रमशः आरम्भ हुन्छ। सबैभन्दा पहिले भगवानलाई बस्नका लागि पावन आसन अर्पण गर्नुपर्छ।
व्रत बस्ने मनुष्यले हातमा चन्दन अक्षता र फूल लिएर भगवानको अगाडि अत्यन्तै विनम्र भावले यो प्रार्थना गर्नुपर्छ कि हे देव देवेश, हे पुरुषोत्तम, हे सम्पूर्ण ब्रह्माण्डका स्वामी र भक्तहरूको कष्ट हरण गर्ने प्रभु, म हजुरको स्वागतको लागि यो परम सुन्दर सुवर्ण र रत्नहरूले जडित सुखदायक र पवित्र आसन हजुर र माता श्री राधाजीका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस आसनमा विराजमान हुनुहोस् र मेरो पूजालाई स्वीकार गर्नुहोस्। यसरी आसन अर्पण गरिसकेपछि भगवानको दोस्रो सत्कारको रूपमा पाद्य अर्थात् भगवानको चरण कमल धुनको लागि जल अर्पण गर्नुपर्छ। भगवान श्री हरि भन्नुहुन्छ, हे नारद, पाद्य अर्पण गर्दा भक्तले भगवानसँग प्रार्थना गर्दै भन्नुपर्छ कि हे प्रभु, गंगा, यमुना, गोदावरी र सरस्वती आदि ब्रह्माण्डका समस्त पवित्र तीर्थहरू र नदीहरूसँग प्रार्थना गरेर उनीहरूको आज्ञा र कृपाद्वारा ल्याइएको यो परम शुद्ध सुगन्धित र चिसो जल हो। यो जल अत्यन्तै कोमल र सुखपूर्वक स्पर्श गर्न योग्य छ। यसको स्पर्शले हृदयमा शीतलता मिल्दछ। हे भगवान्, हजुरका ती परम पावन चरण कमलहरू धुनका लागि कृपा गरेर मेरो यो पाद्य जल ग्रहण गर्नुहोस्। यति भन्दै तामाको सानो पात्रमा भगवानको मूर्तिको खुट्टाको नजिकै जल अर्पण गरेर चरण पखाल्नु पर्दछ। पाद्य अर्पण गरिसकेपछि भगवानलाई आचमन अर्थात् मुख शुद्ध गर्नका लागि पवित्र जल अर्पण गर्नुपर्छ। भगवान नारायण भन्नुहुन्छ, हे नारद, आचमन अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम प्रभु, साक्षात श्री गङ्गाजीको पावन धाराबाट अत्यन्तै श्रद्धापूर्वक जल ल्याएर मेरो यस सुन्दर र पवित्र कलशमा राखिएको यो जो गङ्गाजल छ त्यसलाई हजुरको मुख शुद्धिका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस जलको आचमन स्वीकार गर्नुहोस्। यति भन्दै भगवानको मुखको नजिक जलको छिटा दिने वा आचमनान्तर चम्चाले जल छोड्नुपर्छ। आचमन गरिसकेपछि भगवानलाई सबैभन्दा मुख्य महिमामय र पवित्र स्नान अर्थात् पञ्चामृत स्नान गराउनुपर्छ। पञ्चामृतको निर्माण पाँचवटा परम पवित्र सात्विक र गोवंशबाट प्राप्त सामग्रीहरू मिलेर हुन्छ। यसमा गाईको काँचो दूध, दही, शुद्ध घिउ, शुद्ध मह र सफा चिनी वा मिश्री समावेश हुन्छ। दूधले आत्माको शुद्धता, दहीले स्थिरता, घिउले तेज, महले मधुरता र चिनीले आनन्दको प्रतिनिधित्व गर्दछ। यी पाँचै वस्तुहरूलाई एउटा सफा पात्रमा मिलाएर पञ्चामृत बनाइन्छ। पञ्चामृतले स्नान गराउँदा भगवानको मूर्तिको माथि मन्त्र उच्चारणका साथ त्यस धारालाई खसाल्नु पर्दछ। पञ्चामृत स्थानले भगवानको प्रतिमा अत्यन्तै चम्किलो र दिव्यमान बन्दछ। पञ्चामृतले स्नान गराइसकेपछि भगवानको शरीरलाई फेरि एकपटक सफा शुद्ध र सुगन्धित जलले अर्थात् शुद्ध दक्क स्नानद्वारा राम्रोसँग धोएर सफा गर्नुपर्दछ। शुद्ध जलले स्नान गराएपछि भगवानको मुख र हातलाई पुनः एकपटक शुद्ध पार्नका लागि हातमा जल लिएर पुनः आचमन अर्पण गर्नुपर्दछ। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे नारद, स्नान र आचमन पछि भगवानको श्री अङ्गलाई सफा कपडाले सुकाएर उहाँलाई धारण गराउनका लागि दिव्य वस्त्र अर्पण गर्नुपर्छ। पुरुषोत्तम मासको व्रतमा भगवानलाई पहेँलो कपडा अर्थात् पीताम्बर चढाउनुको सबैभन्दा ठूलो आध्यात्मिक महत्व छ। वस्त्र अर्पण गर्दा भक्तले भगवानको अगाडि हात जोडेर यो प्रार्थना गर्नुपर्दछ कि हे जगदीश्वर, मेरो जीवनका समस्त बाधाहरू नष्ट गरी मेरा सम्पूर्ण सात्विक कामनाहरूको पूर्ण सिद्धिका लागि म हजुरको श्री अङ्गमा सजाउनको लागि यी दुईवटा परम सुन्दर रेशमी र सुनौलो रङ्गका पीताम्बर वस्त्रहरू भेट अर्पण गरिरहेको छु। कृपा गरेर यी वस्त्रहरू धारण गर्नुहोस्। वस्त्र अर्पण गरिसकेपछि भगवानलाई फेरि एकपटक आचमन गराएर शुद्ध गर्नुपर्छ। वस्त्र चढाएपछि भगवानलाई यज्ञ पवित्र अर्थात् पवित्र जनै अर्पण गर्नुपर्छ। यज्ञ पवित्र अर्पण गर्दा भक्तको मनमा भगवानप्रति पूर्ण आत्मसमर्पण र वैराग्यको भावना हुनुपर्छ। हे नारद, भक्तले यज्ञ पवित्र हातमा लिएर भगवानको अगाडि रुँदै र पुकार्दै यो कारुणिक प्रार्थना गर्नुपर्छ कि हे दीनबन्धु, हे शङ्कर।